0: स्क्यानरहरूले यात्रुहरूको अनुहार र परिचय पत्रको तस्विर खिचेर प्रमाणीकरण गरेपछि मात्रै अघि बढ्न अनुमति दिइने गरेको छ। त्यसका साथै यात्रुहरूलाई सामानको समेत एक्सरे स्क्यान गर्न थालिएको छ। अब के को खुल्ला सीमा भन्नु र सानो झोला समेत स्क्यान मेसिनमा राख्न लगाउँछन्। मलाई त यो सुरक्षा जाँच प्रक्रिया तेस्रो मुलुकमा जाँदाको जस्तै लाग्यो। झोला वा सामानको एक्सरे स्क्यान गरिने रहेछ। शरीरको मेटल डिटेक्ट वा स्क्यानरबाट जाँच गरिसकेपछि बायोमेट्रिक गरे झैं फोटो लिइन्छ। अनुहारमा आएको दानाको उपचार गराउन सीमापारी रुपै डिहा पुगेर फर्किँदै गरेकी सुर्खेतकी दुर्गा मगरले भनिन्, फर्किँदा समेत नाम दर्ता गराएर आउनु परिरहेको छ।
1: बचत तथा ऋण सहकारी संस्थाहरूमा देखिएका समस्या समाधान गर्न र प्रभावकारी नियमनका लागि भन्दै स्थापना गरिएको सहकारी नियमन प्राधिकरणमा सरकारको नियन्त्रण झन कसिलो बन्दै गएको छ। सरकारी ऐनले प्राधिकरणलाई स्वायत्त स्वशासित र संगठित संस्थाको रूपमा परिभाषित गरेको छ, तर सरकारका पछिल्ला कानूनी संशोधनहरूले स्वायत्तताको मान्यता विपरीत प्राधिकरणलाई मन्त्रालयको विभाग वा शाखाको रूपमा नियन्त्रण बढाउँदै लगेको भन्दै आलोचना बढ्न थालेको छ। हालै सरकारले अध्यादेश मार्फत सहकारी ऐन 2074 संशोधन गर्दै प्राधिकरणको संरचना तथा अधिकारमा परिवर्तन गरेको छ। सहकारी नियमन प्राधिकरण स्वायत्तता होइन सरकारी नियन्त्रण शीर्षकमा अभियान दैनिकमा छापिएको खबर हो।

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। उपल्लो मुस्ताङको लमङथाङ गाउँपालिकामा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्त्वको लमङथाङ दरबारको सुरक्षा एउटा भोटे कुकुरले गर्ने गरेको छ। विगतमा नेपाली सैनिकहरूको सुरक्षामा रहेको दरबारमा अहिले सुनसान भए पनि भोटे कुकुर र स्थानीयको संरक्षणमा रहेको छ। ढुङ्गा र माटोबाट निर्मित दरबारभित्र पनि सुनसान छ। दरबारको अवलोकन गर्न आउने पर्यटकलाई दरबार नजिकै पुग्दा तर्साउने गरेको भोटे कुकुर दरबार भित्र र बाहिर गरी दुईवटा रहेका छन्।
3: इजरायलको दीर्घकालीन सिहार केन्द्र बेताबोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजाने भएको छ। इजरायलले नेपालका लागि छुट्याएको कोटा अनुसार नयाँ श्रमिक भर्नाको सूचना सार्वजनिक गर्ने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
2: लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यले नभएका जिल्लामा पनि सेवा विस्तार गर्ने भएको छ। लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यले नभएका 6 जिल्लासहित 7 स्थानबाट सवारी दर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने गरी यातायात सेवा विस्तार गर्ने निर्णय गरेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याक चीज सहितको तस्विर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले से चीज डीडीसीको चीज भन्दै आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा तस्विर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठूलो मद्दत पुग्ने आम बुझाइ छ।
2: गत 1 मेदेखि भारतको टी बोर्डले लागू गरेको नयाँ नियम स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर एसओपी का कारण नेपाली चिया निकासीमा 2 साता यता अवरोध जारी छ, जसकारण निकासीका लागि तयार लाखौं किलो नेपाली चिया गोदाममै थन्किएको छ।
3: कंग्रेसको आन्तरिक विवाद समाधानका लागि 60-40% भागभण्डामा जान पूर्व सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइरालाको समूहले दबाव बढाएका छन्। संस्थापन भने भागभण्डा नगरी पार्टीलाई एक बनाउने पक्षमा छ।
2: बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षण अहिले सिलिन्डरमा भरेर चुलोमा बाल्न थालिएको हो।
3: अब शेयर बजार गत साताको अन्तिम दिनको कारोबारमा नेप्से परिसूचक अन्तिम मा स्थिर बनेको छ। शुक्रबार 2726.98 बिन्दुदेखि खुलेको नेप्से यो दिन 2744 बिन्दुसम्म पुगेको थियो भने 2724.88 बिन्दुसम्म झरेको थियो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिङ्क क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणमा जाने भएका छन्। पुटिनले 19 र 20 मेमा चीनको भ्रमण गर्ने क्रेमलिनले जनाएको छ। भ्रमणका क्रममा पुटिनले चीनीय समकक्षी शी जिनफिङसँग भेट्ने र त्यस क्रममा मस्को र बेजिङ बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने विषयमा छलफल हुने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ। पुटिनले चिनिया प्रधानमन्त्री ली चियाङसँग आर्थिक तथा व्यापारिक सहयोगबारे छलफल गर्ने कार्यक्रम रहेको समेत जनाइएको छ।
5: अब खेल र खेलाड़ीका खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत शनिबार किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ। नेपालले 9 विकेटको प्रभावशाली जित दर्ता गरेको हो। यता भारतमा यही मे 25 हुने साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोली घोषणा गरिएको छ। शनिबार नेपाली राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक नवीन नेउपानेले कप्तान एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा 23 सदस्यीय राष्ट्रिय टोली घोषणा गर्नुभएको हो।
4: अब कला र मनोरञ्जन। नेपाल चलचित्र कलाकार संघको 21 औं साधारण सभा तथा चुनावी अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेद्वार उत्तम केसी नेतृत्वको टीमले कलाकारको हक हित, श्रम अधिकार र चलचित्र क्षेत्रको संस्थागत सुधारलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
5: अब विचार विश्लेषणको पालो। प्रधानमन्त्रीमा 2/3 दम्भ हो कि जस्तो देख्दैछौ शीर्षकमा नेपाली कंग्रेसका सचेतक निष्कल राईसँगको संवाद छापिएको छ। संवादका मुख्य बुधाहरू यस्ता छन्। सदनप्रतिको जवाफदेहिता र दायित्व सरकार आफैले पनि मनन गर्नुपर्छ। यो नैतिक चेत विकास भयो भने धेरै विषय आफै मिल्दै जान्छन्। सभामुख अस्तिसम्म एउटा दलको सांसद हुनुहुन्थ्यो तर सभामुख नै भइसकेपछि उहाँ दलभन्दा माथि उठ्नुपर्छ। प्रधानमन्त्रीमा तानाशाही प्रवृत्ति, त्यस्तो सोच वा 2/3 दम्भ विकास भएको हो कि जस्तो देख्छौ। सदनमा यति सुविधाजनक अवस्था हुँदा पनि प्रधानमन्त्रीले अध्यादेश मार्फत राज्य सञ्चालनको प्रयत्न गरिरहनु भएको छ। कतै उहाँमा सदनलाई उपेक्षा गर्ने र निरङ्कुश बन्ने सोच विकास भएको त होइन। संसदलाई उपेक्षा गर्नु, संसदमा उठेका प्रश्नको जवाफै नदिनु, संसदबाट भाग्ने काम गर्नु र संसदलाई छल्ने काम गर्नु भनेको संसदप्रतिकै उदासीनता हो र यसले निरङ्कुशतालाई नै अगाडि बढाउने हो।
4: युवा जीवनशैलीमा एआई शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा डाक्टर नम्रता पाण्डे लेख्नुहुन्छ। एआई केवल एउटा प्रविधि मात्रै नभएर एउटा नयाँ युगको सुरुवात पनि हो। यसले हाम्रो जीवनशैलीलाई सहज र उन्नत बनाएको छ तर यसको अनियन्त्रित प्रयोगले पारिवारिक स्नेह एवं मानसिक शान्तिलाई भने जोखिममा पार्न हुँदैन।
5: हवस् त, नेपाली खबर अहिलेलाई यति नै।

0: Zoy FM 101.6.
1: हेलो हाय ओ साथी तिमी कता हिडेको
2: हाय म आज गयाको ड्रेस सबिनेको
1: किन के पाइन्छ र त्यहाँ
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा
4: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503060
5: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-830 र 598-834
4: विजय टाइमचे विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124337
8: अहिले बिहानको 6 बज्यो

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 3 गते आइतबार, मेष 17 तारिक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको प्रतिपदा तिथि, विश्व दूरसञ्चार दिवस, विश्व उच्च रक्तचाप दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: किमाथाङकामा ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव, गुची च्याउले मूल्य पाएन। अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने संकेत।
1: भाडाको इन्जन चलाउँदा नेपाल वायु सेवा निगमलाई करोडौं घाटा, काङ्ग्रेसमा 60-40 भागवण्डा गर्न देउबा र कोइरालाको माग, एमालेको सचिवालय बैठक भोलि, कार्य विभाजन र चुनावी समीक्षा एजेन्डा।
0: भारतको अवरोधले दुई सातादेखि चिया निकासी ठप्प, इजरायलले थप 2300 केयरगिभर लैजाने, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण
1: पोल्यान्डमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द, अमेरिका इरान शान्तिवार्ता पहलका लागि पाकिस्तानका विदेश मन्त्री तेहरानमा, हर्मुज जलमार्ग खुलाउने विषयमा युरोपेली देशहरू छलफलमा।
0: र आइसिसी विश्वकप लिग दुईमा अमेरिकामाथि नेपालको शानदार जित, गोलकिपर अञ्जिला तुम्बापोको कप्तानीमा साफ खेल्ने टिमको घोषणा, काभा महिला च्याम्पियनसिपमा 6 नयाँ खेलाडी।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा स्थानीय तहको पुनर्संरचनाको लागि सरकारले थालेको तयारीको प्रसङ्ग।
1: सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन हुनुभन्दा 6 महिना अगाडि मात्रै स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा 1 वर्ष अगाडि स्थानीय तहको संख्या, सिमाना र वडाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार सञ्चालन ऐनलाई संशोधन गरी 1 वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 स्थानीय तहका भौगोलिक सिमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसाङ्ख्यिक सन्तुलनका आधारमा सिमाना वैज्ञानिक तथा व्यवहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयहरूसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्रै संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी समेत गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको संख्या, सिमाना र वडाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार सञ्चालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागिएको छ।
0: यसैबीच सुधारको अन्तर्गत सरकारले पछिल्लो समयमा सार्वजनिक गरेको शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने अपेक्षा सरोकारवाला निकायले गरेका छन्। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई तेस्रो त्रैमासमा पनि लचिलो नै छाडेको छ। अधिक तरलता र बढ्दो निष्क्रिय कर्जाको दबावमा रहेको बैंकिङ प्रणालीमा कुनै व्यवस्था हेरफेर नगरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। अधिक तरलता रहे पनि माग बढ्न नसकेको भन्दै अब नयाँ सरकारले आर्थिक एवं शासकीय सुधारका कामहरू थालेकाले अर्थतन्त्र चलायमान हुने विश्वास राष्ट्र बैंकले पनि गरेको छ। मौद्रिक नीतिलाई भने राष्ट्र बैंकले लचिलो नै छोडेको छ। न्यून आर्थिक वृद्धिको स्थितिलाई हेर्दै चालू आर्थिक वर्ष सुरुबाट लिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको समीक्षामा उल्लेख गरिएको छ। यसका लागि राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति बैंकको लक्ष्य अनुरूप नै रहने प्रक्षेपणलाई आधार बनाएको छ। केन्द्रीय बैंकले ब्याजदरमा करिडोर, बैंक दर, अनिवार्य नगद मौजदात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थामा पनि कुनै फेरबदल गरेको छैन। चालू आर्थिक वर्षको मौद्रिक नीति र त्यसका समीक्षामा गरिएका व्यवस्थाबाट मूल्य बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने पनि राष्ट्र बैंकको भनाइ छ। छ। यसैबीच पूर्वाधार निर्माण तथा विकास आयोजनासँग जोडिएका अदालती मुद्दाको निरूपणमा हुने ढिलाइका कारण देशका धेरै विकास आयोजना प्रभावित भएको भन्दै यसको लागि सरकारलाई दस बुँदे मुख्य सुझाव प्रस्ताव गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गठन गरेको अध्ययन समितिले मूलत नीतिगत कानूनी तथा संस्थागत सुधार गर्नुपर्ने उल्लेख गरेको हो। पहिलो सुझावमा अदालतको अन्तरिम आदेश वा अल्पकालीन आदेशको सम्बन्धमा छ। यस्ता आदेश जारी भए पनि रिट निवेदनको अन्तिम किनारा लाग्न वर्षौं लाग्ने गरेको छ। यसलाई सुधार गर्न सर्वोच्च, उच्च र जिल्ला अदालत नियमावलीमा

0: देखिँदै आएको क्रियाशील सदस्यता विवादपूर्ण चर्किएको छ। संस्थापन पक्षले सदस्यता अध्यावधिको अभियान जारी राख्दा इतर पक्षले भने सदस्यता अध्यावधिक नगर्न आह्वान गरेको छ। तर संस्थापन पक्षले सदस्यता अध्यावधिक नगरेर महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट समेत पारेको छ र सदस्यता अध्यावधिक गर्ने समय आगामी जेठ 21 थपिएको छ। वैशाख मसान्तसम्म सदस्यता अध्यावधिक गरिसक्ने लक्ष्यसहित संस्थापन पक्षले केन्द्रीय नेताहरूलाई देशव्यापी रूपमा परिचालन गरे पनि अझै सम्पन्न भएको छैन। यसअघि क्रियाशील सदस्यताको विषय नटुङ्गिएकै कारण गत पुसमा निर्धारण गरिएको 15 महाधिवेशन हुन सकेको थिएन। नियमित महाधिवेशन हुन नसकेपछि तत्कालीन संस्थापन पक्ष विनय तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा गठित कार्य समितिलाई सर्वोच्च अदालतले मान्यता दिएपछि आगामी 16 र 19 असोजमा 15 महाधिवेशनको मिति तोकिएको छ र महाधिवेशनको पहिलो चरण अन्तर्गत सदस्यता अध्यावधिकको काम अघि बढाइएको हो। सभापति थापाले काठमाडौँ महानगरपालिका 30 आफ्नो सदस्यता अध्यावधिक गर्दै गत 1 अभियान सुरु गर्नुभएको थियो। क्रियाशील सदस्यता अध्यावधिक र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई काङ्ग्रेसले जरा अभियानको रूपमा नाम दिएको छ। संगठनलाई व्यवस्थित सुदृढ र अध्यावधिक बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको काङ्ग्रेसले बताएको छ। यता एमाले केन्द्रीय सचिवालयको बैठक 2 पर सारेको छ। शनिबार बोलाइएको बैठक महासचिव शङ्कर पोखरेलको अस्वस्थता र कतिपय नेता आज मदन आश्रित स्मृति दिवसको सिलसिलामा विभिन्न जिल्लामा जाने कार्यक्रम रहेकाले 2 पर सारिएको एमाले जनाएको छ। पदाधिकारी तहकै कतिपय नेताहरू स्मृति दिवसको सिलसिलामा उपत्यका बाहिर जानु परेकाले बैठक सारिएको नेताहरूले बताएका छन्।
1: जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुनर्निर्माणका लागि सरोकारवाला बीच सम्वाद सुरु भएको छ। भूकम्प गएको करिब 4 बित्न लाग्दा समेत अधिकांश भूकम्प प्रभावित अझै पनि घरबारविहीन अवस्थामा छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुनर्निर्माणको काम सुरु भए पनि अधिकांश स्थानमा पुनर्निर्माण सुरु भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढी निजी घर अझै पुनर्निर्माण हुन बाँकी छ। विस्तृत क्षतिको आकलन, प्राविधिक मूल्याङ्कन ढिलो हुनु, अनुदान वितरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पनि पुनर्निर्माणको काम सुस्त भएको र त्यसलाई अगाडि बढाउनको लागि सरोकारवाला निकायको बीचमा निरन्तर संवाद चलिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले सिआइएनसँग बताउनु भयो।
2: जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरुन्त प्रारम्भ। अब अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो, जाजरकोट सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
0: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सडक सुरक्षाका लागि ल्याउन लागेको ऐनमा गर्न खोजिएको व्यवस्था,
3: यो सडक त बन्यो तर सडक सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सडक सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ।
1: किमाथाङकामा पहिलोपटक ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव, गुच्ची च्याउले मूल्य पाएन, अधिकम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामी
5: दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
6: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको

0: ए
1: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
0: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
4: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अस्पतालमै छैनन् स्तनपान कक्ष शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। काठमाडौँका ठूला अस्पताल वीर टिचिङ प्याटर्नमा मात्र होइन, बालबालिकाको मात्र विशिष्टकृत कान्ति बाल अस्पतालमै स्तनपान कक्ष छैन। सिंहदरबारका अधिकांश मन्त्रालयदेखि बस पार्क र विमानस्थल जस्ता भीडभाड हुने सार्वजनिक स्थानमा पनि अवस्था उही छ। त्यस्तै बिचौलिया भट्टमाथि तीन कसुरमा छानबिन गर्दै सीआईबी शीर्षकमा पनि अर्को खबर छ भने, आफ्नो इन्जन मर्मतका नाममा थन्काएर भाडाको इन्जन चलाउँदा निगमलाई करोडौं घाटा शीर्षकमा पवन तिमिल सिन्हाले खबर लेख्नु भएको छ। राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको न्यारोबडी एयरवर्क्स A320 जहाजमा जडान हुने एपीयू इन्जिन मर्मतका नाममा झन्डै 8 महिनासम्म थन्क्याएर भाडाको इन्जन प्रयोग गर्दा निगमलाई करोडौं घाटा भएको छ। एकातिर आफ्नो इन्जन मर्मतका नाममा खर्च गरिरहनु पर्ने र अर्कातिर भाडाको इन्जनका लागि पनि खर्च बेहोर्नु पर्ने दोहोरो आर्थिक भारले निगमलाई करोडौं घाटा भएको हो। त्यस्तै सरकारको स्वीकृत बिना 35 परियोजनामा प्राधिकरणको 56 अर्ब सेयर लगानी शीर्षकमा भित्री पृष्ठमा खबर छ भने, 8 महिना पुग्ने चिनीको मौजदात शीर्षकमा खबर प्रकाशित छ। नेपाल 8 महिनाको माग धान्य चिनी मौजदात रहेको देखिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संकलन गरेको तथ्याङ्कले सरकारी संस्थान तथा निजी क्षेत्रसँग रहेको चिनीले 8 महिनाको माग धान्न सक्ने देखिएको छ। त्यस्तै वैशाखमा 3.5 अर्बको वैदेशिक लगानी प्रतिबद्धता शीर्षकमा खबर प्रकाश छ। भित्री पृष्ठमा अर्को खबर, 100 रुपैयाँ भन्सार सीमाबारे सर्वोच्चको आदेश, प्रत्येक व्यक्तिलाई मानवीय र सम्मानजनक व्यवहार गर्नु भन्ने आदेश सहितको खबर पनि भित्री पृष्ठमा प्रकाशित छ।
7: गोर्खापत्र दैनिकमा सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। खोलानाला, नदी र सडक किनाराका मात्र नभई मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अतिक्रमणमा परेको पाइएको छ। सडक विस्तार गर्दा दुवैतिरबाट जमिन लिनुपर्ने भए पनि एकातिरबाट जमिन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सडक विस्तारका क्रममा एकतर्फी रूपमा पर्खाल भित्रैबाट मिचेर अतिक्रमण गरिएको छ। अनामनगरतर्फको सडक निर्माण गर्दा सिंहदरबारको 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। अतिक्रमणमा परेको सरकारी जग्गा फिर्ता ल्याउन तत्कालीन रावल आयोगले सरकारलाई सिफारिस गरेको 3 दशकभन्दा बढी समय बितिसक्दा समेत उक्त प्रतिवेदन कार्यान्वयन हुन नसकेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटि कि न्यायिक सक्रियता शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छापिएको छ भने, अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकिलिँदै गरेको बारेमा कृष्णा प्रसाई र सजना बरालले लेख्नु भएको खबर छ। अति कम विकसित मुलुक LDCबाट विकासशीलमा स्तरोन्नतिका लागि तोकिएको समय 3 वर्ष पर सार्ने गरी नेपालले संयुक्त राष्ट्रसङ्घलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026मा स्तरोन्नति हुने गरी यसअघि राष्ट्रसङ्घले गरेको निर्णय परसार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको हो। पास भएर पनि पाँच कक्षा छाड्न पाइनन् आयुष्माले शीर्षकमा रमेश कुमार पौडेलले चितवनबाट लेख्नु भएको खबर छ। कलिला दुई भाइलाई घर स्कुल गराउनुपर्ने जिम्मेवारीमा बाँधिनु भएकी आयुष्मा चेपाङ छमा पढ्न नजिक स्कुल नभएकाले कक्षा दोहोर्याउन बाध्य भएको उल्लेख गरिएको छ। भित्रीपन्नामा काङ्ग्रेसमा 60-40 भागभन्दा गर्न देउबा र कोइराला पक्षको माग नगर्ने अडानमा संस्थापन पक्ष शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर भारतको अवरोधले दुई सातादेखि चिया निकासी ठप्प भएको बारेमा पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। सामान्य अवस्थामा पूर्वको काकट भिट्टा नाकाबाट दिनको दुईदेखि तीन ट्रक चिया भारत निर्यात हुने गरेको थियो तर 18 वैशाख यता निर्यात प्रक्रिया अवरुद्ध भएको छ। यसपालि थप 20 मेगावाट बिजुली बङ्गलादेश जाला शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर छापिएको छ भने मूल्य नपाउँदा जङ्गलमै कुहिन्छ बहुमूल्य गुच्ची च्याउ शीर्षकमा बसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर छ। पहिले सुकेको गुच्ची च्याउलाई प्रतिकिलो 43,000 रुपियाँसम्म तिर्न तयार हुने व्यापारीले अहिले प्रतिकिलो 9-13,000 रुपियाँ मात्र दिन थालेपछि साइपालवासी च्याउ टिप्न निरुत्साहित देखिएका छन्। किमाथाङ्कामा ट्र्याक्टर पुग्दा स्थानीयले उत्सव मनाएको बारेमा दिपेन्द्र साक्यले सङ्खुवा सभाबाट लेख्नु भएको छ। जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमा नजिक किमाथाङ्कासम्म सडक सञ्जाल जोडिएको छ। उत्तर दक्षिणी कोशी राजमार्ग अन्तर्गत मोरङको जोगबनीदेखि किमाथाङ्कासम्मको 357 किलोमिटर सडक निर्माण भएको उल्लेख गरिएको छ। इजरायलले थप 2300 केयर गिभर लैजाने बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्र बेताबोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजानेछ। पहिले लक्की ड्रमा नपरेका 1145 जनालाई छनौट प्रक्रियामा पुनः अवसर दिइने पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर छ। कछुवा गतिमा राष्ट्रिय गौरवका आयोजना शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको हो भने अर्को खबर छापिएको छ। 78 वर्षको उमेरमा रिउसराले पाइन नागरिकता शीर्षकमा जीवन सेजुवालले यो मुगुबाट लेख्नु भएको खबर रहेको छ। त्यसै गरी अर्को खबर मौद्रिक नीतिको तेस्रो समीक्षा पश्चिम एसिया तनावका बीच मूल्य वृद्धि दर सीमाभित्र रहने प्रक्षेपण भएको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन्। अनि नयाँ पत्रिका दैनिकमा लहानको प्रादेशिक अस्पतालमा अध्यक्ष र तत्कालीन मेसुको चाला शिलामा नाम लेखाउन सिटी स्क्यान उद्घाटन भोलिपल्टै बन्द शीर्षकमा पनि यो खबर मणिलाल विश्वकर्माले लहानबाट लेख्नु भएको छ।
8: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले पोल्यान्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेको छ। यो निर्णयले युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा सुरु भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिका स्थित 4,000 भन्दा बढी सैनिकलाई अस्थायी रूपमा पोल्यान्ड पठाउने तयारी अन्तिम अवस्थामा स्थगित गरेको जनाइएको हो। यो निर्णय विशेष गरी दोस्रो ब्रिगेड लडाकु टोलीसँग सम्बन्धित रहेको पनि बताइएको छ। युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरान बीचको शान्तिवार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिक मामिला मन्त्री तेहरान पुग्नु भएको छ। पाकिस्तानले क्षेत्रीय शान्ति प्रवर्धन गर्न जारी गरेको प्रयासको एक हिस्साको रूपमा इरान पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानका आन्तरिक मामिला मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ र युरोपेली देशहरूसँग हर्मुज हुँदै जहाजहरूको आवागमन खुला गर्न युरोपेली देशहरू इरानसँग छलफलमा जुटेका छन्। सरकारी टेलिभिजनका अनुसार विशेष गरी चीन जापान र पाकिस्तान लगायतका पूर्वी एसियाका देशहरूका जहाजहरू पार भएपछि नौसेनासँग वार्ता सुरु भएको छ। फेब्रुअरी 28 अमेरिका र इजरायलसँग युद्ध सुरु भएता इरानले यस महत्त्वपूर्ण जलमार्गबाट जहाजको आवागमन र ढुवानीमा ठूलो मात्रामा रोक लगाएको छ।
7: साझा खबरमा अब खेल खबर। 3 खेलपछि कमब्याक गरेका ओपनर कुशल भुर्तिलको शतक प्रेरित नेपालले आइसिसी एक दिवसीय विश्वकप लिग 2 घरेलु श्रृङ्खलामा अमेरिकामाथि 9 विकेटको शानदार जित निकालेको छ। हिजो त्रिवी क्रिकेट मैदानमा ओपनर द्वय कुशल र आसिफ शेख चम्किएपछि नेपालले सहज जित निकालेको हो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा सबै विकेट गुमाएर 195 रनको लक्ष्य दिएको थियो। 22.3 ओभरसम्म 122 रन बनाउँदा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि बाँकी 75 रन जोड्दा 9 विकेट गुमाएको थियो। अमेरिका विरुद्धको प्रदर्शनबाट खुसी भएको खेलाडी भुर्तेलले बताउनुभयो, आसिफसँग राम्रो समझदारी भयो, ओमानसँग मैले एउटा गल्ती गरेको थिएँ भनेर उहाँले खेलपछि पत्रकारसँग भन्नुभएको छ। गोलकिपर अन्जिता तुम्बापो सुब्बाको कप्तानीमा साप महिला च्याम्पियनसिप 2026 खेल्ने नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ। हिजो अखिल नेपाल फुटबल सङ्घ इन्फाले भारतमा आई लिग खेलिरहेका अन्जिलाको कप्तानीमा 23 सदस्यीय टिमको घोषणा गरेको हो। राष्ट्रिय खेलकुद परिषद राकेपबाट शुक्रबार मात्रै 2 महिनापछि निलम्बन फुकुवा भएपछि नेपालले ढुक्क भएर प्रतियोगिता खेल्ने माहौल बनेको हो। र नेपाल भलिबल सङ्घ एनभिएले 6 नयाँ खेलाडी समावेश गर्दै काभा महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ। एनभिएले शुक्रबार नै नयाँ कप्तानको जिम्मेवारी निरुता ठगुन्नालाई दिएको थियो। 14 सदस्यीय टिममा 6 खेलाडी नयाँ छन्। प्रतियोगिता जेठ 8 15 गतिसम्म त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कवर्ड हलमा आयोजना हुँदैछ, जसमा नेपाल सहित सेन्ट्रल एसियाका 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्।
9: सडक ऐनमा परिमार्जनका लागि भइरहेको छलफल र दुर्घटना न्यूनीकरणको योजना कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: पूर्व

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
6: साझा खबरमा अब सडक सुरक्षाका कुरा बढ्दै गएको दुर्घटना कम गर्नका लागि सरकारले सडक ऐन संशोधनको तयारी गरेको छ यसका लागि भएका संवाद परिकल्पना र ऐनपछि देखिने प्रभावका बारेमा हामीले संसदको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँग कुराकानी गरेका छौँ
7: पहिलेदेखि उठाएर विषय चाहिँ सडक सुरक्षा ऐन पास नभएको स्थिति हो त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सडक सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ होइन यो अन्तिम चरणमै छ
6: कस्तो छ व्यवस्था ऐनमा के के ल्याउनु
7: अब सडक सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले
8: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन् हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो घाँटी सुक्खा हुने समस्या
9: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए यो घाँटी एकदम धेरै सुक्खा हुने जे खाए पनि मुखमा थुकै नआउने के घाँटी त्यसै टाइट हुने होइन अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने
8: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन
9: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन
8: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो
9: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर
8: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भएकी उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ
9: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
8: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
9: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन यो एकदम सत्य हो।
8: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
9: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गर्यो 8-9 लाख खर्च गर्यो काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
8: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ठकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
9: त्यसरसँग गएर यस्तो यस्तो समस्या छ सर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
8: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
9: अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सन्चो बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
8: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
10: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 50934।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा श्रीधर उपाध्यायको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नानगढ़ बुटोल सड़क खंड में पूर्वी खंड को भौतिक प्रगति 91% पुग्यो। इस सड़क खंड में तीव्र गति में सवारी साधन चलाने चालक कारवाही में एसई में 4 GPA ल्याउने पन्तलाई गैंडाकोट इंग्लिश स्कूल द्वारा 1,00,000 पुरस्कार प्रदान। विजय सामुदायिक शिक्षा सदन द्वारा एसई में उत्कृष्ट नतीजा ल्याउने विद्यार्थीहरूलाई सम्मान। र ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6ौं साधारण सभा सम्पन्न। गैंडाकोटमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न। 85 जनाद्वारा स्वास्थ्य परीक्षण।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: विजय खबरमा अब खबर विस्तारमा। नानगढ बुटोल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको भौतिक प्रगति 91.34% पुगेको छ। आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हालसम्म पूर्वी खण्डमा 91.34% भौतिक प्रगति हासिल भएको हो। आयोजनाको चौथो पटक थप गरिएको म्याद सकिन लाग्दा निर्माणको कार्यमा समेत प्रगति देखिएको छ। चौथो पटक थप गरिएको म्याद आगामी साउन 7 गते समाप्त हुँदैछ। नानगढ बुटोल सडक विस्तार आयोजनाको काम 2075 माघ 24 गते सम्झौता भएर अगाडि बढेको थियो। सूचना अधिकारी खनालका अनुसार माटो कटान तथा भरानको काम पूर्ण रूपमा सम्पन्न भइसकेको छ। यसै गरी निर्माण गर्नुपर्ने कलवटहरूको काम पनि 100% सकिएको छ। पुल निर्माणतर्फ 96%, विभिन्न संरचना निर्माणतर्फ 88%, पेभमेन्ट कालोपत्र तथा ढलानतर्फ 94% तथा सडक सुरक्षा सम्बन्धी काम 39% सम्पन्न भएको छ। पूर्वी खण्डको 65 किलोमिटर सडकमा अहिले सम्पूर्ण भागमा कालोपत्रे तथा ढलान सडक मार्फत सहज यात्रा गर्न सकिने अवस्था बनेको सूचना अधिकारी खनालले बताउनु भएको छ। तीव्र गतिमा सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारवाही गर्न थालेका छन्। दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चेतवनले नारायणगढ मुङलिङ सडक खण्डमा लिडार स्पिड गन प्रयोग गर्न थालेको छ। जोखिमपूर्ण मानिएको रामनगर जुगडी क्षेत्रको जङ्गल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चालकलाई नियन्त्रणमा लिन थालेको छ। अधिकांश सडक दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढाइएको कार्यालयका प्रमुख दिल्ली नारायण पाण्डेले बताउनु भएको छ। वर्षायामसँगै सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारी साधन चलाउने 60 भन्दा बढी सवारी साधनका चालकलाई कारवाही गरिएको प्रमुख पाण्डेले बताउनु भएको छ। प्रदेशका 10 वटै जिल्लाका बढी दुर्घटना हुने सडक खण्डहरूमा पनि नियमित रूपमा पनि जाँच गरिने उहाँले बताउनु भएको छ। गैंडाकोट इङ्ग्लिस स्कुलले एसई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई सम्मान गरेको छ। विद्यालयले 4 GPA हासिल गरेकी छात्रा तेजस्वी पन्तलाई विद्यालयले पूर्व घोषणा अनुसार 1,00,000 रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ। पन्तलाई गैंडाकोट नगरपालिका नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइराला तथा विद्यालयका प्रधानाध्यापक हिरालाल अर्यालले सम्मान तथा बधाई ज्ञापन गर्नुभएको थियो। शनिबार भएको कार्यक्रममा नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्यले विद्यार्थीहरू केवल पढाइमा मात्र अब्बल भएर नपुग्ने भन्दै नैतिकवान, जिम्मेवार र अनुशासित नागरिक बन्न आवश्यक रहेको बताउनु भएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिरालाल अर्यालले विद्यालयको पछिल्लो 5 वर्ष शैक्षिक गतिविधिको समीक्षा गर्दै विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनु भएको छ। विद्यार्थी पन्तका पिता कृष्ण प्रसाद पन्तले छोरीको सफलतामा परिवारका सबैजनाको मेहनत रहेको बताउनु भएको छ। छोरीलाई पढाइको दबाब दिनुभन्दा पनि नबुझेको विषयमा सहजीकरण गर्दै पढ्न सहयोग गर्दा यो नतिजा प्राप्त भएको उहाँले बताउनु भएको छ। 2082 एसईको नतिजा अनुसार जिल्लाबाट 19 जना विद्यार्थीले 4 GPA प्राप्त गरेका छन्। विजय सामुदायिक शिक्षा सदनले एसईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ। शनिबार भएको कार्यक्रममा विद्यालयका अध्यक्ष गोपीनाथ खरेलले एसईमा उत्कृष्ट नतिजालाई उत्तीर्ण हुने विद्यार्थीहरूलाई असल र रुचिको एकाडेमिक यात्रा तय गर्न सुझाव दिनुभएको छ। विजय सामुदायिक शिक्षा सदनका प्रिन्सिपल वीरभद्र सापकोटाले कडा परिश्रम, समर्पण र दृढताले नै विद्यार्थी र विद्यालयले सफलता प्राप्त गर्न सफल भएको बताउनु भएको छ। उपलब्धि केवल एउटा नतिजा मात्रै नभएर सम्पूर्ण शैक्षिक यात्राभरिको अनुशासन, प्रतिबद्धता र दृढ संकल्पको प्रति वास्तविक प्रतिबिम्ब भएको बताउनु भएको छ। यस विद्यालयबाट शैक्षिक सत्र 2082 दुईजनाले 4 GPA ल्याउन सफल भएका थिए। परीक्षामा 79 जना सहभागी रहेका थिए भने 84% विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6ठौं साधारण सभा शनिबार गैंडाकोट 4 स्थित श्री सिद्धि विनायक गणेश पाञ्चायन मन्दिरमा सम्पन्न भएको छ। गैंडाकोट 4 का वडा अध्यक्ष तेज प्रसाद घिमिरेले संस्था विधिसम्मत ढंगले अघि बढिरहेको भन्दै आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढेको देख्न पाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले ज्येष्ठ नागरिकहरू समाजका धरोहर भएकाले सबैले सम्मान गर्नुपर्ने बताउँदै वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। कार्यक्रममा गैंडाकोट नगर प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार चुडामणि बन्धु रेग्मीले ज्येष्ठ नागरिकहरूले समाजलाई दिने र लिने दुवै संस्कार विकास गर्न सके समाजका लागि सकारात्मक सन्देश जाने धारणा राख्नु भएको छ। यस्तै केन्द्रीय सल्लाहकार ईश्वरीनाथ रिमाल, गोविन्दराज विनोदी, वेद प्रसाद गौडेल, टोलनाथ घिमिरे, गोविन्दराज कोइराला, संस्थाका निवर्तमान अध्यक्ष नारायण प्रसाद तिवारी, रेशमलाल पौडेल, नारायण प्रसाद पण्डित तथा मुक्तिनाथ न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका अध्यक्ष दिल्ली प्रसाद सिग्देलले ज्येष्ठ नागरिकहरू अनुभवका भण्डार भएको उल्लेख गर्दै उनीहरूका जीवन भोगाईबाट नयाँ पुस्ताले शिक्षा, प्रेरणा र सकारात्मक सन्देश प्राप्त गर्न सक्ने बताउनु भएको छ। उहाँले संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाप्रति आभार व्यक्त गर्नुभएको छ। कार्यक्रममा संस्थाका सचिव भूमेश्वर शर्माले प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रतिष्ठान विशुद्ध सेवामूलक संस्था भएकाले सबैको माया, सद्भाव र सहयोग आवश्यक रहेको बताउनु भएको छ। कोषाध्यक्ष युवराज रिमाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको हालसम्मको नगद तथा ब्याङ्क मौलता 6,93,443 रुपियाँ रहेको जानकारी दिनुभएको छ। उहाँले नगरपालिका, वडा कार्यालय, उद्योग वाणिज्य संघ, सामुदायिक वन, विभिन्न संघ संस्था तथा व्यक्तित्वहरूबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। कार्यक्रममा संस्थालाई जग्गा दान गर्नुहुने निर्मला भट्टराईलाई सम्मान समेत गरिएको थियो। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका उपाध्यक्ष डाक्टर डीआर पोखरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव भूमेश्वर शर्माले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न कविहरूले कविता वाचन गरेका थिए। गैंडाकोट नगरपालिका वार्ड नम्बर 8 महिलाहरूका लागि निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। कालिका महिला सञ्जालको आयोजना तथा गैंडाकोट नगरपालिका वार्ड नम्बर 8 सहयोगमा शनिबार गैंडाकोट 8 स्थित आधारभूत स्वास्थ्य इकाइमा पाचेघरको मुखको क्यान्सर जाँच, स्तन परीक्षण तथा आङ खस्ने समस्या सम्बन्धी निशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरिएको हो। शिविरमा 85 महिलाहरूले आफ्ना समस्याका आधारमा स्वास्थ्य परीक्षण गराएका छन्। कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वार्ड नम्बर 8 वडा अध्यक्ष प्रेम सापकोटाले महिलाहरूमा देखिने यस्ता समस्यालाई लुकाउने वा लाज मान्ने प्रवृत्ति अझै रहेको उल्लेख गर्दै आफ्नै स्थानमा ल्याइएको सुविधाको सदुपयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले शिविरले अस्पतालसम्म पुग्न नसक्ने वृद्ध, विपन्न तथा सीमान्तकृत महिलालाई विशेष राहत पुग्ने बताउनु भएको छ। साथै निर्धक्क भएर चिकित्सकसँग आफ्ना समस्या राखी परीक्षण गराउन समेत आग्रह गर्नुभएको छ। कालिका महिला सञ्जालकी अध्यक्ष नर्मदा शर्माले पछिल्लो समय महिलाहरूमा पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्या बढ्दो क्रममा रहेको भन्दै समयमै परीक्षण गराउन आवश्यक रहेको बताउनु भएको छ। उहाँले कतिपय महिलाहरूलाई यस्ता रोग तथा परीक्षणबारे पर्याप्त जानकारी नभएको र कतिले लाजका कारण परीक्षण नगराउने गरेको उल्लेख गर्दै जनचेतना अभिवृद्धिका लागि पनि शिविर आयोजना गरिएको जानकारी दिनुभएको छ। जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स संक्रमितको संख्या 1,260 पुगेको छ। चितवनमा गत 5 अर्थात् सन् 2026 मात्र 39 संक्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभएको छ। संक्रमितले पहिचान लुकाउँदा एचआइभी हुनेको संख्या वृद्धि हुने जोखिम बढेको र निर्दोष व्यक्ति संक्रमित हुने गरेको डाक्टर पौडेलले बताउनु भएको छ। जिल्लामा रहेका संक्रमित मध्ये 616 पुरुष, 598 महिला, 28 बालबालिका र 18 तेस्रो लिङ्गी रहेका छन्। अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामी मध्ये चितवनका 868, नवलपरासीका 267, मकनपुरका 25, तनहुँका 33, गोर्खाका 30, तराई भेगका 37 रहेको डाक्टर पौडेलले जानकारी दिनुभएको छ। मुङलिङ पोखरा सडक खण्ड अन्तर्गत दमौली बजारमा निर्माणाधीन 4 पुलको भौतिक प्रगति 84% पुगेको छ। ब्यास नगरपालिका 4 र 5 मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ 81.2% प्रगति भएको हो। उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउन्डेसनको काम सकेर आर्क डिजाइन निर्माण भइरहेको बताउनु भएको छ। उहाँका अनुसार 3 निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकोमा गत भदौ 21 ठेक्काको म्याच सकिएपछि आगामी असार 19 गतेसम्म म्याद थप भएको छ। नेपाल प्रहरीले देशभर ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूचीकरण सूची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी एसपी गोविन्द पुरीको नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखामा सरुवा गरिएको छ। उहाँको स्थानमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखाका कार्यरत एसपी रामेश्वर पौडेल चितवन आउने हुनुभएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत डिएसपी रविन्द्र खनालको पनि सरुवा भएको छ। उहाँको ठाउँमा डिएसपी चन्द्रभूषण यादव आउने हुनुभएको छ। प्रहरी प्रधान कार्यालयले एकै दिन 149 डिएसपी र 46 एसपीको सरुवा गरेको जनाएको छ। प्रहरी संगठनभित्र भित्र नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत सरुवा गरिएको बताइएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनु होला।
2: तेलको जर्किन बोक्दै कता हो दिदी?
3: सञ्जीवनी तेल मिल।
2: किन नि सञ्जीवनी तेल मिल नै?
3: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
2: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
4: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
4: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 9580 26445 र 9840 27445।
6: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
7: हाई, म आज गैडाकोट ड्रेस भनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू: स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 9846545090 र 9855503।
1: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। चितवनको माडी नगरपालिका 5 बसन्तपुर स्थित पिसल्यान्ड इङ्ग्लिस स्कुलमा एक शिक्षकले विद्यार्थीलाई पाइपले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। विद्यालयमा कक्षा 8 अध्ययनर 14 वर्षीय दिप्सन लम्सालाई विज्ञान विषयका शिक्षक विश्व अवतार घलेले निल्ला मुनि गरी कुटपिट गरेको पीडित परिवारले जनाएको छ। कुटपिटबाट घाइते भएका दिप्सनको बगौडा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। पीडित परिवारका अनुसार शुक्रबार अन्तिम पिरियड सुरु हुनु अघि दिप्सन आफ्ना दुई साथीहरूसँग पिसाब फेर्न कक्षा बाहिर गएका थिए। उनीहरू फर्किएर कक्षामा प्रवेश गर्दा शिक्षक घले आइसकेका थिए। आफू आउँदा विद्यार्थी बाहिर रहेको भन्दै शिक्षकले तीनैजना विद्यार्थीलाई पाइपले कुटपिट गरेको परिवारको आरोप रहेको छ। पीडितकी आमा पद्मा कुमारी लम्सालले छोराको शरीरमा निलडाम र चोट देखिएपछि विद्यालय प्रशासनलाई जानकारी गराउँदा व्यवस्था गरिएको गुनासो छ। त्यसपछि परिवारले इलाका प्रहरी कार्यालय माडीमा उजुरी दर्ता गराएका थिए। इलाका प्रहरी कार्यालय माडीका वरिष्ठ प्रहरी नायब निरीक्षक नारायण जोशीले घटनाबारे उजुरी प्राप्त भएको पुष्टि गर्दै दुवै पक्षलाई बोलाएर आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभएको छ। बागलुङको बडीघाट गाउँपालिका नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको हो। नमुना परियोजनाका रूपमा 3 वर्ष अघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको जनाइएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आएका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। नानगढ बुटोल सडक खण्डमा पूर्वी खण्डको भौतिक प्रगति 91% पुग्यो। यस सडक खण्डमा तीव्र गतिमा सवारी साधन चलाउने चालक कारवाहीमा। एसईमा 4 CPA ल्याउने पन्तलाई गैंडाकोट इङ्ग्लिस स्कुलद्वारा 1,00,000 पुरस्कार प्रदान। विजय सामुदायिक शिक्षा सदनद्वारा एसईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान। राज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6ठौँ साधारण सभा सम्पन्न। गैंडाकोटमा महिलाका लागि निशुल्क स्वास्थ्य शिविर, 85 जनाद्वारा स्वास्थ्य परीक्षण। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। श्रीधर उपाध्याय बिदा हुन्छु, नमस्कार। बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ।
4: बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
9: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
10: ल लिनुहोस्।
9: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
10: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
9: स्वाद मात्र होइन प्रेम पस्कने।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
11: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
11: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
11: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
12: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
13: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
14: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पशुको थियो, पशुकै समस्याले हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
15: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
16: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
17: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो, जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
18: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
19: सुन्तली दिदी, वन त आगोले सखापै पार्न आँट्यो, के गर्ने होला भन्या?
20: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
19: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नभई नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
20: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
19: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ, अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्डवृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
20: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
21: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट नगरपालिका, नवलपुर।
22: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
23: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
22: मनमोहक दृश्यावलोकनका साथ सरर केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
23: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
22: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
23: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नौलपुर
0: ओहो दाई नमस्कार
2: नमस्कार
0: आराम हुनुहुन्छ
2: आरामै छु
0: घर त राम्रो बनाउनु भएछ
2: अँ यसो भनौँ
0: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
2: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
0: ए गजबको काम गर्दा रहेछन् त
3: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवायरिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैडाकोट चार दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 9845066189 र 9801168139
5: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
24: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
5: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
25: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
26: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550074503 र 9511584503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
10: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
9: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
11: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
12: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
13: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
5: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: तेलको जर्किन बोक्दै कता हो दिदी?
1: सञ्जीवनी तेल मिल।
5: किन नि सञ्जीवनी तेल मिल नै?
1: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
5: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
12: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
14: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 नया चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9858026445 र 9848027445
15: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
16: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरुको लागि सिंचाई गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरापालक किसानहरुको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरु विभिन्न प्रकारका तिरपालहरु पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरु र हरेक प्रकारका प्लास्टिकका सामानहरुको लागि
17: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556 98 833 र 598 834

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट।

संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार।
5: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू, होसियार होसियार, अब तिमीहरूका दिन गए। प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
9: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
10: सिद्धार्थ चस्मा घर।
11: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
10: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
11: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 9847023613।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5, मोबाइल 9862124437।
13: अहिले बिहानको 8 बज्यो।
14: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम। विजय एफएम, समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा रिदम सिंहको नमस्कार। चालू आर्थिक वर्ष 82-83 सकिन 2 महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारको बजेट खर्च 30% पनि पुग्न सकेको छैन। सरकारले वैशाख मसान्तसम्म अर्थात 10 महिनाको अवधिमा कुल बजेटको 29.03% मात्रै बजेट खर्च गर्न सकेको हो। चालू आर्थिक वर्षमा सरकारले 32,96,66,55,000 बराबरको कुल बजेट ल्याएकोमा 10 महिनामा 9,63,51,49,830 रुपियाँ बराबरको बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले जानकारी दिनुभयो। चैत्र मसान्तसम्ममा 8,03,62,00,000 बराबरको बजेट खर्च गरेको सरकारले वैशाख महिनाभर 1,59,99,00,000 बराबरको बजेट खर्च गरेको छ। फागुन मसान्तसम्म बजेट कार्यान्वयनको अवस्था कछुवा गतिमा रहेकोमा चैत्र महिनादेखि ग्राफ केही बढेको छ। चैत्र महिनाभर 1,55,00,000,00 बराबरको कार्यान्वयन गरिएको सरकारले वैशाखमा झण्डै 4 करोडले वृद्धि गरेको छ। तर समग्र बजेट कार्यान्वयनको अवस्था भने निकै नाजुक छ। चालू आर्थिक वर्ष 82-83 10 महिनामा 9,88,55,23,00,000 रुपियाँ राजस्व संकलन भएको छ। यो गत आर्थिक वर्ष 81-82 सोही अवधिको तुलनामा 7.2% वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा 9,22,43,00,000 रुपियाँ राजस्व उठेको थियो। अर्थ मन्त्रालयका अनुसार वैशाखमा मात्रै 1,02,26,00,000,00,000 राजस्व उठेको छ। गत आर्थिक वर्षको वैशाखमा भने 91,06,00,000,000 मात्रै राजस्व उठेको थियो। चालू आर्थिक वर्षको 10 महिनामा संकलित राजस्व लक्ष्यको तुलनामा भने 84.73% मात्रै हो। सरकारले यस अवधिमा 11,73,45,00,000,00 रुपियाँ राजस्व उठाउने लक्ष्य लिएको छ। चालू आर्थिक वर्ष 82-83 वैशाखमा 3,52,30,22,000 बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको देखिएको छ। वैशाखमा 113 परियोजनामा सोमबारको बराबरको लगानी प्रतिबद्धता आएको नेपाल उद्योग विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ। यो चालू आर्थिक वर्षको असोज यताकै उच्च हो। यद्यपि गत आर्थिक वर्षको वैशाखको तुलनामा भने कम हो। गत आर्थिक वर्षको वैशाखमा 9,09,22,00,000 वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनमा 127 परियोजनामा 24,10,00,000,00 भदौमा 109 परियोजनामा 8,98,00,00,000 प्रतिबद्धता आएको थियो। पूर्वाधार निर्माण तथा विकास आयोजनाहरूसँग सम्बन्धित अदालती मुद्दाका कारण आयोजना ठप्प हुने र लागत बढ्ने समस्या समाधानका लागि सरकारलाई विशेष सुझावसहितको अध्ययन प्रतिवेदन पेश गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा गठित अध्ययन समितिले पूर्वाधार निर्माण तथा विकास परियोजनाहरूका सम्बन्धमा अदालतमा पर्ने मुद्दा मामिलाहरू छिटो छरितो रूपमा निरूपण गर्नुपर्ने सुधार सम्बन्धी अध्ययन प्रतिवेदन 2083 मन्त्रीलाई बुझाइएको हो। कानून मन्त्रालयका सचिव पारसोर ढुङ्गानाको समेत जगतमा गठित यो समितिमा सर्वोच्च अदालतका सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला, भौतिक पूर्वाधार, शहरी विकास, ऊर्जा र सिंचाई मन्त्रालयका सहसचिवहरू सुशील बाबु ढकाल, प्रकाश अरियाल, सुशील आचार्य, अच्युतमणि नेउपानी, सुनिता नेपाल, रामप्रसाद आचार्य र सदस्य सचिव पाँच दलबहादुर अधिकारी रहनु भएको थियो। समितिमा प्रतिनिधि सभाका सदस्य इन्जिनियर श्रीराम नेउपानेलाई विषय विज्ञको रूपमा समावेश गरिएको थियो। भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै नेपाल सरकारले बजारमा चिनीको सहज आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन भन्दै भारतले सेप्टेम्बर 30 सम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो। यो स्थितिमा नेपालमा चिनीको अभाव हुने त होइन भन्ने चिन्ता पनि देखिएको छ। तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा संचालित चिनी उद्योग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग गरी करिब 8 महिनाको माग धान्न सक्ने चिनी उपलब्ध रहेको दावी गरेको छ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई तेस्रो त्रैमासमा पनि लचिलो नै छाडेको छ। अधिक तरलता र बढ्दो निष्क्रिय कर्जाको दबावमा रहेको बैंकिङ प्रणालीमा कुनै व्यवस्था हेरफेर नगरी राष्ट्र बैंकले नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। अधिक तरलता रहे पनि माग बढ्न नसकेको भन्दै अब नयाँ सरकारले आर्थिक एवं शासकीय सुधारका कामहरू थालेकाले अर्थतन्त्र चलायमान हुने विश्वास राष्ट्र बैंकले लिएको छ। 2082 फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट नयाँ सरकार गठन भई शासकीय एवं आर्थिक सुधारका कार्यहरू थालनी गरिएबाट लगानी अभिवृद्धि भई समष्टिगत माग र आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने बैंकको अपेक्षा रहेको छ समीक्षामा भनिएको छ। सरकारको स्वीकृति बिनै नेपाल विद्युत प्राधिकरणले विभिन्न 35 कम्पनीमा 56.8 करोड़ रूपियाँको शेयर लगानी गरेको छ। प्राधिकरणले कानूनी प्रक्रिया मिचेर मातहतका

बिक्री दर 153 रुपियाँ 50 पैसा निर्धारण गरिएको छ। यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर 109 रुपियाँ 73 पैसा र बिक्री दर 110 रुपियाँ 16 पैसा, क्यानेडियन डलर एकको खरिद दर 111 रुपियाँ 47 पैसा र बिक्री दर 111 रुपियाँ 91 पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिद दर 178 रुपियाँ 38 पैसा र बिक्री दर 179 रुपियाँ 8 पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204 रुपियाँ 95 पैसा र बिक्री दर 205 रुपियाँ 75 पैसा कायम गरिएको छ। राष्ट्र ब्याङ्कले विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। अवस्था अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: भन्ने होइन त अब 2000 मै जापानिज भाषा
1: 2000 मै जापानिज भाषा कहाँ
0: हजुर एम्स एबोर्ड एजुकेशन मा अब 2000 मै जापानिज भाषा
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट फोन 0778512494 मोबाइल 9809293834994
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तँलाई जान्द छैन पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
7: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा भीड सहकारी संस्था गैडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
8: हेलो हाई ओ साथी तिमी कता हिडेको
9: हाई म आज गयाको ड्रेस भनेको
8: किन के पाइन्छ र त्यहाँ
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
10: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा
11: सम्पर्क गैडाकोट ड्रेस अप गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855505360
12: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
13: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली
12: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैडाकोट 1 नवलपुर
14: तेलको जर्किन बोक्दै कता हो दिदी
15: सञ्जीवनी तेल मिल
14: किन नि सञ्जीवनी तेल मिल नै
15: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
14: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
11: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
16: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
11: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9580 26445 र 9840 27445

0: बाल बालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: डाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
6: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
5: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नवलपुर।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बेटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: विजय टाइमचेक।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
8: अहिले बिहानको 9 बज्यो।
9: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

नेपाली खबरमा रिदम सिंहको नमस्कार। नेपाली कंग्रेसका नेता गोविन्दराज पोखरेलले पार्टी विभाजनको संघारमा पुगेको भन्ने चर्चालाई खारेज गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्बमसँग कुराकानी गर्दै पोखरेलले पन्ध्रौं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र देखिएका बहस, छलफल र असन्तुष्टिहरू स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको बताउनु भएको छ। नेता पूर्णबहादुर खड्का लगायतको समूहले उठाएका गुनासाहरूलाई नेतृत्वले संवाद र वार्ताकै माध्यमबाट छिट्टै समाधान निकाल्ने समेत उहाँले दावी गर्नु भएको छ। पार्टीको क्रियाशील सदस्यता नवीकरण र डिजिटलाइजेशनको विषयमा देखिएको विवादबारे स्पष्ट पार्दै नेता पोखरेलले प्रविधिको प्रयोग मार्फत सदस्यता अपडेट गर्नु नीतिगत रूपमा सकारात्मक विषय भएको समेत बताउनु भएको छ। यद्यपि वैदेशिक रोजगारी वा मजदूरीमा रहेका कार्यकर्ताहरूको पहुँचको अभाव जस्ता व्यावहारिक कठिनाईहरूलाई ध्यानमा राख्दै पार्टी समितिले यसलाई पुनरावलोकन गर्ने समेत उहाँले जानकारी दिनुभएको छ। यसैगरी बालन नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै पोखरेलले सरकारले संस्थागत दोहोरोपन र फजुल खर्च बढाएको आरोप समेत लगाउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्तो शक्तिशाली संयन्त्र हुँदाहुँदै छुट्टै सम्पत्ति छानबिन आयोग गठन गर्नु, सार्ट अफ सिम म्यानेजमेन्ट अर्थात् कुव्यवस्थापनको मिसम्यानेजमेन्ट अर्थात् कुव्यवस्थापनको कला भएको समेत उहाँले बताउनु भएको छ। काम गर्ने इच्छा शक्ति नहुँदा आयोगमाथि आयोग बनाउने प्रवृत्ति देखिएको उहाँले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसमा आज देशका विभिन्न भागमा स्मृति सभा सहित विविध कार्यक्रम गर्दैछ। मदन नगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटार स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना हुँदैछ। अन्य स्थानमा मदन आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ। चितौनको दास ढुङ्गामा सवारी दुर्घटनामा परि निधन भएको थियो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा समेत मान्दै आएको छ। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीड़ा मात्रै नभएर एउटा युग द्रष्टा सहयोद्धा गुमाएको अनुभूति भएको बताउनु भएको छ। मदन आश्रितको 33 स्मृति दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, 33 वर्ष अगाडि दासढुङ्गामा भएको रहस्यमय घटनामा हामीले स्वद्वय नेताद्वय मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौं। घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाईका स्मृति झन गाढा हुँदा रहेछन्, अभावहरू झन गहिरा हुँदा रहेछन्। जननेता मदन भण्डारी र मेरो साथी, मेरो नेता, सहयोद्धा सबै हुनुहुन्थ्यो। जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो। मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो। ओलीले लेख्नु भएको छ। यता पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको 33 स्मृति दिवसका अवसरमा उनीहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्नुभएको छ। एक विज्ञप्ति जारी गर्दै नेता नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रमुख व्यक्तित्वको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुगेको स्मरण गर्नुभएको छ। जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनको नवीन विचारक र सिद्धान्तकारका रूपमा पनि चित्रण गर्दै उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद जबजले नेपाली क्रान्तिलाई मौलिक दिशा दिएको उल्लेख गर्नुभएको छ।

0: रतिन मा क्रम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भइपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: सरकारले प्रशासनिक सुधार मितव्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित संघीय मन्त्रालयको संख्या घटाउने प्रक्रिया अघि बढ़ाएको छ सोही अनुसार सिंहदरबारस्थित गाभिएका मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम पनि शुरू गरिएको छ वैशाख 30 गते बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको नयाँ कार्य विभाजन तय गरेको हो नयाँ संरचना अनुसार अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित कुल 18 मन्त्रालय मात्रै कायम रहनेछन् यसअघि संघीय सरकार अन्तर्गत प्रधानमन्त्री कार्यालय सहित 22 मन्त्रालय रहेका थिए सरकारले समान प्रकृतिका मन्त्रालयहरूलाई गाभेर नयाँ संरचना बनाएको जनाएको छ नयाँ व्यवस्था अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित अर्थ गृह परराष्ट्र रक्षा कानून न्याय तथा संसदीय मामिला उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय यथावत राखिएका छन् यस्तै शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि सम्बन्धी क्षेत्र अलग गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिएको छ

लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका रूपमा सञ्चालन हुनेछ। पूर्वाधार निर्माण तथा विकास आयोजनासँग सम्बन्धित अदालती मुद्दाका कारण आयोजनाहरू ठप्प हुने र लगान लागत बढ्ने समस्या समाधानका लागि सरकारलाई विशेष सुझाव सहितको अध्ययन प्रतिवेदन पेश गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा गठित अध्ययन समितिले पूर्वाधार निर्माण तथा विकास आयोजनाहरूका सम्बन्धमा अदालतमा पर्ने मुद्दा मामिलाहरू छिटो छरितो रूपमा निरूपण गर्नुपर्ने सुधार सम्बन्धी अध्ययन प्रतिवेदन 2083 मन्त्रीलाई बुझाइएको हो। कानून मन्त्रालयका सचिव भारेश्वर ढुङ्गानाको समेत जगत्तमा गठित यो समितिमा सर्वोच्च अदालतका सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला, भौतिक पूर्वाधार शहरी विकास ऊर्जा र सिंचाई मन्त्रालयका सहसचिवहरू सुशील बाबु ढकाल, प्रकाश अर्याल, सुशील आचार्य, अच्युतमणि नेउपाने, सुनिता नेपाल, रामप्रसाद आचार्य र सदस्य सचिवमा दल बहादुर अधिकारी रहनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहले जनताको भरोसा नै हाम्रो पहिचान भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा सक्रिय शाहले आइतबार बिहानै फेसबुक मार्फत जनताको भरोसाप्रति विश्वास व्यक्त गर्नुभएको छ। कवितात्मक शैलीमा उहाँले कुनै राजनैतिक स्वार्थ र झुटो अभियान नभएर यो सरकारले जनताको भरोसामा पहिचान बताउनु भएको छ। उहाँले देश बनाउने सपनामा जुटेको र नेपालभन्दा माथि कुनै सम्मान नभएको समेत प्रश्न पार्नु भएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दैछ। बैठक बिहान 11:30 पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको प्रतिष्ठानको बैठकमा पार्टी सभापति गगन कुमार थापा पनि सहभागी हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ। प्रतिष्ठानमा 39 जना सदस्य रहेका छन्। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कोशी प्रदेशको तराई भूभागको एक दुई स्थानमा चट्याङ सहित मध्यम वर्षाको र हिमपातको सम्भावना छ। युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरान बीचको शान्तिवार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिक मामिला मन्त्री शनिबार तेहरान पुगेका छन्। पाकिस्तानी आन्तरिक मन्त्री मोहसिन नकवी दुई दिने औपचारिक भ्रमणका लागि इरान पुगेको बताइएको छ। यस्तै पाकिस्तानले क्षेत्रीय शान्ति प्रवर्धन गर्न जारी गरेको प्रयासको एक हिस्साको रूपमा शनिबार इरान उनी पुगेको बताइएको छ। पाकिस्तानका प्रभावशाली नेता प्रमुख फिल्ड मार्शल असीम मुनिरको तेहरान भ्रमणको केही दिनपछि इरानका मुख्यमन्त्री इस्कान्दर मेमोनीले नकवीलाई स्वागत गरेको बताइएको छ। उता अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा शुरू भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी स्थित 4,000 भन्दा बढी सैनिकहरूलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम समयमा स्थगित गरेको विभिन्न अमेरिकी संचार माध्यमहरूले जनाएका छन्। यो निर्णय विशेष गरी दोस्रो बख्तर बन्द ब्रिगेड लडाकू टोलीसँगको सम्बन्धित रहेको समेत बताइएको छ। अन्तमा खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल अन्तर्गत गैराति भएको रोमाञ्चक र उच्च स्कोरिङ खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई 29 रनले पराजित गरेको छ। फिन एलेन र अङ्ग क्रिस रघुवंशीको विस्फोटक अर्धशतकको मद्दतले कोलकाताले प्रस्तुत गरेको 248 रनको विशाल लक्ष्य पछ्याउन गुजरात असफल रह्यो। यो हारसँगै गुजरातले अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने सुनौलो अवसर समेत गुमाएको छ। पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित 20 ओभरमा मात्रै 2 विकेट गुमाएर 247 रनको विशाल योगफल खडा गरेको थियो। 248 रनको कठिन लक्ष्य पछ्याएको गुजरातले पनि संघर्षपूर्ण ब्याटिङ प्रदर्शन गरे पनि गुजरात 20 ओभरमा 4 विकेट गुमाएर 218 रनमा रोकियो। यो जीत सँगै विजेता कोलकाता नाइट राइडर्स
12 खेलबाट 11 अङ्कमा पुगेको छ। तालिकाको

शीर्ष स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरू, दोस्रो स्थानमा गुजरात टाइटन्स, तेस्रो स्थानमा सनराइजर्स हैदराबाद र चौथो स्थानमा पंजाब किंग्स रहेका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: XFM 101.5
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: जिल्लाकै एकमात्र क वर्गको विद्यालय गैडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 विज्ञान तथा व्यवस्थापन विषयमा कक्षा 11 भर्ना हुन चाहने विद्यार्थीहरूको प्लेसमेन्ट टेस्ट सम्बन्धी सूचना।
4: प्लेसमेन्ट टेस्ट हुने मिति 2083 जेठ 4 गते सोमबार। समय दिनको ठीक 12:15
3: पुनश्च
4: प्लेसमेन्ट टेस्टमा भाग लिन विद्यार्थीहरूले अनिवार्य रूपमा आवेदन फारम भर्नुपर्नेछ।
3: आवेदन फारम विद्यालयको रिसेप्सन कक्षबाट धमाधम वितरण भइरहेको छ।
4: प्लेसमेन्ट टेस्टको दिनको बस रुट विद्यालयको फेसबुक पेज मार्फत प्रकाशित गरिनेछ।
3: थप जानकारीको लागि सम्पर्क 98550-63861, 98550-54876, 98550-54350, 98602-5161।
5: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
6: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
9: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप।
14: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: भन्ने होइन त अब 2000 मै जापानिज भाषा
1: 2000 मै जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेशन मा अब 2000 मै जापानिज भाषा
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
2: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
3: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
2: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855 54692 र 9855 54968
0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँझ थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
6: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
6: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
5: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ओहो दाई नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: अँ यसो भनौँ।
1: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
2: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए गजबको काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: શીખો પહેલો ડિઝાઇન વિજય સામુદાયિક શિક્ષા સદન
1: ગૈરાકુટ 5 નવલપુર
0: થપ જાણકારી કા લાગી
1: સંપર્ક નંબર
0: 9855516633
1: 9845486681
0: 9845486643 ધન્યવાદ
2: હેલો હાય ઓ સાથી તમે કતા હિડેકો
3: હાય હો આજ ગયાકો ડ્રેસ પહેનેકો
2: કીના કે પેન્ચર ત્યાં
3: ત્યાં તો સ્પોર્ટ તથા સ્કૂલકા સામાનહરુ સબૈ એકઈ ઠાવા પાઇન્છ બજાર બજાર ડુલ્નઈ પડદૈન સમયકો પણ બચત હુન્છ
4: હમરા સેવાહરુ સ્કૂલ કોલેજ તથા શૈક્ષિક સંસ્થાહરુકો ડ્રેસ પાઇનુકા સાથે વિદ્યાર્થીહરુકો સ્ટેશનરી સામાનહરુ સુપથ મૂલ્યમા પાઇન્છ નર્સરી દેખી કોલેજ સમ્મકા વિદ્યાર્થીહરુલાઈ ચાહિને સંપૂર્ણ સામાન એકઈ ઠાઉમા ગૈડાકોટ ડ્રેસ શપમા
5: सम्पर्क गैंडाकोट ड्रेस शप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुंगाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना मोबाइल नम्बर 9846545090 र 9855505360
6: कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा कुनै प्रकारको यौनजन्य दुर्व्यवहार गरेमा सोबाट पीडित कर्मचारी सेवाग्राही वा निजका तर्फबाट जोसुकैले त्यस्तो व्यक्ति उपर व्यवस्थापक समक्ष 15 दिन भित्र लिखित वा मौखिक रूपमा गुनासो गर्न सक्दछ कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071
7: गण्डकी प्रदेश सरकार जनहितमा जारी सूचना
8: तेलको जर्किन बोक्दै कता हो दिदी
9: सञ्जीवनी तेल मिल
8: किन नि सञ्जीवनी तेल मिल नै
9: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
8: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
5: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
10: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
5: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9858026445 र 9848027445
11: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
12: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
13: डेंगू रोकथाम तथा नियन्त्रणका लागि अत्यन्तै जरुरी सूचना
14: डेंगू रोग एक प्रकारको भाइरसले हुने रोग हो यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ
13: यो लामखुट्टे दिनको समयमा सक्रिय रहन्छ र विशेष गरी साँझ र बिहानको समयमा टोक्ने गर्दछ
14: संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् र यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ
13: डेंगुबाट बस्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ साथै लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी त्यसको व्यवस्थापन गर्नुपर्छ
14: पानी राख्ने भाँडाहरू जस्तै पानी ट्याङ्की गाग्री ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न दिनु हुँदैन यो कार्य वर्षायाम अगाडि तथा वर्षायाममा हरेक हप्ता गर्नुपर्छ
13: लामखुट्टेको प्रजनन स्थल नष्ट गरी डेंगु वृद्धि नियन्त्रण गर्न व्यक्तिगत तथा सामुदायिक प्रयास अपरिहार्य रहन्छ
14: विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9861220437
15: अहिले बिहानको 10 बज्यो
16: प्रत्येक श्रोता को मन को आवाज ती आवाज में सभी को मन यो हो सामुदायिक रेडियो विजय एफएम सामुदायिक को आवाज।

प्रतिनिधि सभाको आगामी डेढ महिनाको संसदीय क्यालेण्डर सार्वजनिक भएको छ, जसमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्न उत्तर कार्यक्रम भने समेटिएको छैन। शनिबार प्रतिनिधि सभाको आउँदो असार 15 गतिसम्मको क्यालेण्डर सार्वजनिक गरिएको छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 255 बमोजिम क्यालेण्डर सार्वजनिक गरिएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको नियमावलीमा हरेक महिनाको पहिलो साताको एक दिन प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राख्ने व्यवस्था गरिएको छ। नियमावलीको नियम 56 भनिएको छ, प्रधानमन्त्री वा नेसको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ। यस नियम अनुसार अहिलेसम्म हरेक सबै प्रधानमन्त्रीले कम्तीमा एक घण्टा सांसदले सोधेका प्रश्नको जवाब दिँदै आएका थिए, तर यसपटक प्रतिनिधि सभाले सार्वजनिक गरेको संसदीय क्यालेण्डरमा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम राखिएको छैन। प्रतिनिधि सभाको क्यालेण्डरमा जेठ 4 र 5 गते शून्य समय विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमाथि छलफल गर्ने प्रस्तावित कार्यसूची छ। त्यसपछि जेठ 6 गतेको सम्भावित कार्यसूचीमा शून्य समय विशेष समय विनियोजन विधेयकका सिद्धान्त प्राथमिकता कर बाहेकका माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल संशोधन प्रस्तुत र पारित गर्ने कार्यतालिका रहेको छ। यस्तै जेठ 7 गतेको बैठकमा शून्य समय राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत, वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसपछि अर्को बैठक जेठ 12 गते बस्ने गरी क्यालेण्डर तय गरिएको छ। यससँगै असार 15 गतिसम्मको क्यालेण्डरमा प्रधानमन्त्री बालेन शाहले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची भने समेटिएको छैन। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनु भएको छ। आइतबार नेकपा एमाले काठमाडौँको बल्खुमा गरेको मदन आश्रित को 33 स्मृति सभालाई सम्बोधन गर्दै मदन पत्नी समेत रहनुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा मात्रै नभई वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रूपमा लिन समेत एमाले नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। जननेता मदन भण्डारी र जीवराज आश्रितले देख्नु भएको समतामूलक, समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पूरा गर्न बाँकी छ पूर्व राष्ट्रपति भण्डारीको भनाई छ। भण्डारीले नेताद्वय भण्डारी र आश्रितप्रति सच्चा श्रद्धाञ्जली, उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्न सके मात्रै पूरा हुने बताउनुभयो। सशस्त्र प्रहरीले सिराहा जिल्लाको नवराजपुर गाउँपालिका 5 देवनगर स्थित सीमा इलाकाबाट शनिबार राति करिब 19,47,300 रुपियाँ बराबरको सामान र ट्रक सहित दुईजनालाई नियन्त्रणमा लिएको छ। सोही ठाउँ बस्ने 50 वर्षीय राजेश यादव र 39 वर्षीय आनन्द यादवलाई 7 नम्बर गण सिराहाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो। स1ख 535 नम्बरको ट्रकमा राखेर नेपालबाट अवैध रूपले भारततर्फ लैजाँदै गरेको लिखित मूल्य बराबरको कस्मेटिक सामान, टुथपेस्ट, 260 केजी ओखर सहित ट्रक समेत बरामद गरिएको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: आईएमई गरौ आईएमई गरौ
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब बाँकी खबर बिचेको 24 घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक कार्यवाहीबाट 4,17,000 राजस्व संकलन भएको छ 2,029 सवारी चालकलाई सवारी नियम उल्लङ्घनमा कार्यवाही गर्दा 4,17,000 राजस्व संकलन भएको हो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने 59 जना नियम विपरीत राइड सेयरिङ गरेका 119 संकेत बत्ती उल्लङ्घनकर्ता 132 र तीव्र गतिमा सवारी साधन हुइकाएका 208 जना चालक कार्यवाहीमा परेका हुन् त्यसैगरी लेन अनुशासन पालना नगर्ने 57 निषेधित क्षेत्रमा हर्न बजाउने 94 सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 95 एकतर्फी सड़कमा सवारी चलाउने 126 र अन्य सवारी नियम पालना नगरेका 1,139 जनालाई कार्यवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ र काठमाडौँको चन्दागिरी नगरपालिका तीन थानकोट खरीबोटमा घराइसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्ने 38 वर्षीय समी अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीको हत्या गरेका हुन् प्रहरीका अनुसार गए राति करिब 9:15 उनीहरू बीच घराइसी विवाद भएको थियो विवाद बढ्दै गएपछि अहमदले तरकारी काट्ने चक्कुले 20-25 वर्षका जाकिरमाथि प्रहार गरेका थिए चक्कु प्रहारबाट गम्भीर घाइते भएका जाकिरलाई तत्काल उपचार का लागि सतुङ्गल स्थित मेड पोइन्ट अस्पतालमा लगिएको थियो तर उपचारकै क्रममा उनको राति 9:30 चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ मृतक जाकिरको स्थायी घर महोत्तरीको गौशाला नगरपालिका 5 रहेको छ काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै

0: फ्यान १०१.१
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला कान्ति सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555-9-34।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
7: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुनपाक छ नि, त्यही गर हुन्न र।
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
12: एक्लो

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
2: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
3: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
4: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
5: सर्जरी सम्बन्धी सेवा,
4: हार्ट जोडी सम्बन्धी सेवा,
5: स्त्री तथा प्रसूति रोग सेवा,
4: बाल रोग सेवा,
5: न्युरो सर्जरी सेवा,
4: न्युरो साइकेट्रिक सेवा,
5: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
3: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
6: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
7: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
9: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
10: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
9: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: घर पनि नयाँ, पर्दा तन्दा पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट,
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनाउनु सास, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर गैराकोट 11 नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए शोकको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: सर एउटा प्रश्न सोधौँ है।
2: सोधन
1: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
2: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस्, धन्यवाद सर।
3: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
10: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
11: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
11: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
11: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
10: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
11: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
10: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।

0: सुनता विजय एफएम 101.6 सामुदायिक रेडियो।
1: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: पढ्ने होइन त अब 2000 मै जापानिज भाषा।
3: 2000 मै जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एबोर्ड एजुकेशनमा अब 2000 मै जापानिज भाषा।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजील्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538094, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512094, मोबाइल 9809233894।
4: हेलो हाय, ओ साथी तिमी कता हिडेको?
5: हाय, म आज गयाको ड्रेस सबिनुको।
4: किन? के पाइन्छ र त्यहाँ?
5: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
6: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
7: जय माता मौलाकाली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौलाकालीका।
8: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केबल कार, गैंडाकोट 1 नवलपुर।
1: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
10: अहिले मध्याह्नको 12 बज्यो।

संविधान संशोधनका लागि कंग्रेस सभापति थापाले जेएनजी अगुवाहरूको राय सुझाव लिँदै अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको संयोजक शाहको भनाई। पार्टी विभाजनको चर्चा हल्ला मात्रै भएको कंग्रेस नेता पोखरेलको दावी। सरकारको स्वीकृति बेगर विद्युत प्राधिकरणद्वारा 56 अर्ब बढीको सेयर लगानी। कामी रिताद्वारा 32 पटक सगरमाथाको सफल आरोहण। कंगोमा इबोला भाइरसको संक्रमण निरन्तर बढ्दै 80 जनाको मृत्यु। 100 नागरिकमा शंकास्पद केसहरू फेला। पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकाको योजना अन्तिम समयमा आएर रद्द। र भारतमा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली महिला टोलीको घोषणा। टिममा एन्जिलाको कप्तानी गर्ने गुजरात विरुद्ध 29 रनको जित निकालेसँगै कोलकाता प्लेअफको सम्भावना कायम राख्दै 11 7 स्थानमा उक्लियो।

0: खाता मात्र भइपुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम सुरु भएको सम्बन्धी खबरबाट, सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउने प्रक्रिया अघि बढ़ाएको छ। सोही अनुसार सिंहदरबार स्थित गाभिएका मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम शुरू भएको छ। वैशाख 30 गते बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको नयाँ कार्य विभाजन तय गरेको हो। नयाँ कार्य विभाजनमा भएका मन्त्रालय अन्तर्गत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित कुल 18 मन्त्रालय कायम गरिएका छन्। यस अघि संघीय सरकार अन्तर्गत प्रधानमन्त्री कार्यालय सहित 22 मन्त्रालय रहेका थिए। सरकारले समान प्रकृतिका मन्त्रालयहरूलाई गाभेर नयाँ संरचना बनाएको छ। नयाँ व्यवस्था अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित अर्थ, गृह, परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई यथावत राखेको छ। यस्तै शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि सम्बन्धी क्षेत्र अलग गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिएको छ। अनुसन्धान, आविष्कार र प्रविधि विकासलाई प्राथमिकता दिन छुट्टै मन्त्रालय बनाइएको हो। सरकारले अन्य मन्त्रालयको संरचनामा भने व्यापक हेरफेर गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयलाई गाभेर पूर्वाधार विकास मन्त्रालय बनाइएको छ। त्यस्तै शिक्षा मन्त्रालयमा खेलकुद क्षेत्र समेटेर शिक्षा तथा खेलकुद मन्त्रालय नामाकरण गरिएको छ भने श्रम मन्त्रालयमा युवा क्षेत्र थपेर युवा श्रम तथा रोजगार मन्त्रालय बनाइएको छ। यस्तै महिला तथा बालबालिका मन्त्रालयको दायरा विस्तार गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा क्षेत्र समेत समेटिएको छ। अब उक्त मन्त्रालय महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका रूपमा सञ्चालन हुनेछ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम विरूद्ध सड़क र सदनबाट प्रतिवाद गर्ने बताउनु भएको छ। आज बिहान सुर्खेतको सदरमुकाम वीरेन्द्र नगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेको भन्दै समर्थन गर्न नसकिने बताउनु भएको हो। संविधान संशोधन बहसपत्र कार्यदलको काम, विद्यार्थी र कर्मचारी ट्रेड युनियन खारेजी, अध्यादेश लगायतका कारण सरकारको नियत सही नदेखिएको उहाँको टिप्पणी छ। उहाँले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनका निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढंगले सहयोग गर्ने बताउनु भएको छ। पछिल्लो समय देशको राजनीति र सरकार सही ट्र्याकमा नरहेको समेत उहाँले बताउनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनका लागि जेएनजी अगुवाहरूको राय सुझाव लिँदै हुनुहुन्छ। आज दिउँसो 2 बजे केन्द्रीय कार्यालय सानेपामा जेएनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्नका लागि डाकिएको छ। कंग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नका लागि गठित समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो। 18 जेएनजी अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको कंग्रेसले जानकारी गराएको छ। उक्त कार्यक्रममा संविधानविद तेजमान श्रेष्ठ, अध्यापक डाक्टर खनाल सहितका व्यक्तिहरू सहभागी हुने बताइएको छ। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहेको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफलका लागि बोलाएको थियो, तर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए। उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन संयोजक शाहसँग आग्रह समेत गरेका छन्। आन्दोलनका पीड़ित परिवारको गुनासो सुनिसकेपछि शाहले वर्तमान सरकार जेएनजी आन्दोलनकै जगमा बनेको र यसले जेएनजीको हकहितका लागि निरन्तर काम गरिरहेको समेत बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्।

0: गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। नेपाली कंग्रेसका नेता गोविन्द राज पोखरेलले पार्टी विभाजनको संगारमा पुगेको भन्ने चर्चालाई खारेज गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै पोखरेलले पन्ध्रौं महाधिवेशन नजिकै गर्दा पार्टीभित्र देखिएका बहस छलफल र असन्तुष्टिहरू स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको बताउनु भएको हो। नेता पूर्णबहादुर खड्का लगायतको समूहले उठाएका गुनासाहरूलाई नेतृत्वले संवाद र वार्ताकै माध्यमबाट छिट्टै समाधान गर्ने समेत उहाँको दावी छ। पार्टीको क्रियाशील सदस्यता नवीकरण र डिजिटलाइजेशनको विषयमा देखिएको विवादबारे स्पष्ट पार्दै नेता पोखरेलले प्रविधिको प्रयोग मार्फत सदस्यता अपडेट गर्नु नीतिगत रूपमा सकारात्मक कदम भएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले सरकारको स्वीकृति बेगर 56,08,60,00,000 रुपियाँ बराबरको शेयर लगानी गरेको पाइएको छ। महालेखा परीक्षकको 63 प्रतिवेदनले कानून उल्लङ्घन गरी सब्सिडरी एसोसिएट र अन्य गरी 35 निकायमा उक्त रकम बराबरको शेयर लगानी गरेको उल्लेख गरिएको छ। सारांश प्रतिवेदनमा भनिएको छ, नेपाल विद्युत प्राधिकरण ऐन 2041 दफा 5 क अनुसार शेयर लगानी गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्छ। नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वीकृति बेगर 35 निकाय सब्सिडरी एसोसिएट तथा अन्यमा 56,08,60,00,000 रुपियाँ बराबरको शेयर लगानी गरेको छ। कीर्तिमानी आरोही कामी रिता शेर्पाले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। 56 वर्षीय कामी रिताले 17 मे 2026 अर्थात आज बिहान 10:12 जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट टेक्स्टले जनाएको छ। उहाँ एभरेस्ट म्यानको उपनामले पनि चिनिनुहुन्छ। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानी उहाँकै नाममा छ। 32 पटक सफल आरोहणपछि कामी रिता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको छ। सेभेट समिट टेक्स्टले फेसबुकमा लेखेको छ, उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा भव्य स्वागतको तयारी गरिँदैछ। मुस्ताङको लोमानथाङ गाउँपालिका 4 स्थित एक्ले भट्टीबाट ठूलो मात्रामा चाइनिज भेप इलेक्ट्रिक चुरोट बरामद गरिएको छ। सशस्त्र प्रहरीको टोलीले शुक्रबार राति 9 बजे 9 वटा कार्टुनभित्र लुकाई राखिएको भेप र 2 वटा कन्टेनर सहित 3 जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धादिङको धुनीबेसी नगरपालिका 1 बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेको सिगाउँपालिका 2 बस्ने फुन्जु दोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका बस्ने पासाङ शेर्पा रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट

0: उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको संक्रमणबाट हालसम्म 80 जनाको मृत्यु भइसकेको छ भने 246 वटा शंकास्पद केसहरू फेला परेका छन्। विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि डब्ल्यूएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ। कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाका अनुसार यस पटकको पहिलो संक्रमण एक नर्स देखिएको अनुमान गरिएको छ जसको गत अप्रिल 24 मृत्यु समेत भइसकेको थियो। अमेरिकाले पोल्याण्डमा थप सैन्य पठाउने योजना अचानक रद्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा शुरू भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिका स्थित 4,000 भन्दा बढी सैनिकलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम समयमा स्थगित गरेको विभिन्न अमेरिकी संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। भारतमा आगामी मे 25 हुने साफ महिला च्याम्पियनशिप खेलले महिला नेपाली महिला टोलीको घोषणा भएको छ। शनिबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन नेउपानेले कप्तान एन्जिला तुम्बा पो सुब्बाको कप्तानीमा 23 सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा गर्नुभएको हो। टिममा एन्जिलाले कप्तानीको पुनरागमन गरेकी छिन्। यसअघि फरवार्ड सावित्रा भण्डारी साम्बा कप्तान थिइन्। मिडफिल्डर अनिता लम्जेल नयाँ अनुहारका रूपमा समेटिएकी छिन्। प्रतियोगितामा नेपाल समूह एमा रहेको छ। र गुजरात टाइटन्स विरूद्ध 29 रनको जित निकाल्दै कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग आइपीएल 2026 प्लेअफ सम्भावनालाई कायमी राखेको छ। तर यो निकै न्यून सम्भावना मात्रै हो। गैराती इडेन गार्डनमा घरेलु टोली कोलकाताले प्रस्तुत गरेको 248 रनको लक्ष्य पछ्याएको गुजरातले 20 ओभर नै ब्याटिङ गरे पनि 4 विकेट गुमाएर 218 रनमा समेटियो। टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित 20 ओभरमा 2 विकेट गुमाउँदै 247 रनको योगफल तयार पारेको थियो। जितसँगै 11 अङ्क जोडेको कोलकाता 7 स्थानमा छ। हारका बावजुद गुजरात 13 खेलबाट 16 अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। संघीय मन्त्रालयहरूको संख्या घटाएको सरकारद्वारा गाभिएका मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम शुरू। सरकारद्वारा गलत काम भइरहेको र गलत कदम विरूद्ध सड़क र सदनबाट प्रतिवाद गर्ने नेकपा संयोजक प्रचण्डको भनाई। संविधान संशोधनका लागि कंग्रेस सभापति थापाले जेएनजी अगुवाहरूको राय सुझाव लिँदै अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको संयोजक शाहको भनाई। पार्टी विभाजनको चर्चा हल्ला मात्रै भएको कंग्रेस नेता पोखरेलको दावी। सरकारको स्वीकृति बेगर विद्युत प्राधिकरणद्वारा 56 अर्ब बढीको सेयर लगानी। कामी रिताद्वारा 32 पटक सगरमाथाको सफल आरोहण। कंगोमा इभोला भाइरसको संक्रमण निरन्तर बढ्दै 80 जनाको मृत्यु। सयौं नागरिकमा शंकास्पद केसहरू फेला। पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकाको योजना अन्तिम समयमा आएर रद्द। र भारतमा हुने साफ महिला च्याम्पियनशिप खेल्ने नेपाली टोलीको घोषणा। टिममा एन्जिलाले कप्तानी गर्ने। गुजरात विरूद्ध 29 रनको जित निकालेसँगै कोलकाताको प्लेअफको सम्भावना कायमै। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई थिए नि।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015104, मोबाइल 98612024437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौँ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व। फोन 0785022552, मोबाइल 98550563597।
9: ए भुजेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
10: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
9: भयो दाइ।
4: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 91.9।
1: ओहो दिदी घर पनि
0: विजय FM 101.6।
1: ओहो दिदी घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, त्यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा
4: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।

0: यूजर एफएम 101.9
1: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
3: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ
4: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसम
5: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
4: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
6: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
1: सक्षम फर्निचर गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511 29163 98550 74 503 र 98511 84 503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तँलाई जान्त सिना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: जिल्लाकै एकमात्र क वर्गको विद्यालय गैडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 विज्ञान तथा व्यवस्थापन विषयमा कक्षा 11 भर्ना हुन चाहने विद्यार्थीहरूको प्लेसमेन्ट टेस्ट सम्बन्धी सूचना।
5: प्लेसमेन्ट टेस्ट हुने मिति 2083 जेठ 4 गते सोमबार, समय दिनको ठिक सभा 12 बजेदेखि।
4: पुनश्च
5: प्लेसमेन्ट टेस्टमा भाग लिन विद्यार्थीहरूले अनिवार्य रूपमा आवेदन फारम भर्नुपर्नेछ।
4: आवेदन फारम विद्यालयको रिसेप्सन कक्षबाट धमाधम वितरण भइरहेको छ।
5: प्लेसमेन्ट टेस्टको दिनको बस रुट विद्यालयको फेसबुक पेज मार्फत प्रकाशित गरिनेछ।
4: थप जानकारीको लागि सम्पर्क 98550-63861, 98550-54876, 98550-53750, 98-60-52-61-80।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
8: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: DJ टाइम चेक विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
0: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: तेलको जर्किन बोक्दै कता हो दिदी?
4: सञ्जीवनी तेल मिल।
3: किन नि सञ्जीवनी तेल मिल नै?
4: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
3: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।
6: स्वास्थ्य दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: घैंडाकोट नगरपालिका कार्यालय अगाडि, घैंडाकोट 5, मोबाइल 98612204337।
1: पहिले दिउँसोको 2 बज्यो।
2: भन्ने होइन त अब 2000 मै जापानिज भाषा।
3: 2000 मै जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेशनमा अब 2000 मै जापानिज भाषा।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 98029933894। बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ।
3: बगैचा एडभेन्चर रिसोर्ट,
2: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
6: ए ल ल, जाऊ जाऊ जाऊ।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
2: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण साह पुछा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204337।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
5: नेत्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता।

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट, नवलपरासी। फोन 0785012226, वेबसाइट www.maulakalika.org.np।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
4: जय हनुमान, ज्ञान गुण सागर।
5: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
6: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
5: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
7: ओहो दाई, नमस्कार।
8: नमस्कार।
7: आराम हुनुहुन्छ?
8: आरामै छु।
7: घर त राम्रो बनाउनु भएछ?
8: यसो भनौँ।
7: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
8: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
7: ए, गजबको काम गर्दा रहेछन् त।
9: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ।

0: थी होम डेलिभरी को समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कशप गैडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 9845066189 र 9801168139।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
0: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
0: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
0: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
1: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
0: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
1: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9580 26445 र 9480 27445।

नमस्कार, म हुँ मौसमी गुरुङ। तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको एकमात्र उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नुभयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा
5: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो
9: भइरहेछ। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 550 50 934।
10: हेलो, हाई, ओइ साथी, तिमी कता हिँडेको?
11: हाई, म आज गैराकोट ड्रेस भनेको।
10: किन, के पाइन्छ र त्यहाँ?
11: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
12: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
1: सम्पर्क गैंडाको ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98 456 45 090 र 98 550 50 360।
13: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
14: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
14: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
13: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
15: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
16: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ। बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
17: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
17: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
18: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
19: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855774503 र 9851984503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

कार्य संस्कृति मन्त्रालयको स्पष्टीकरण, नेपालमा उच्च रक्तचापको जोखिम बढ्दो, 24% बढी वयस्क प्रभावित। चितवनमा जंगली च्याउ खाँदा बिरामी परेका थप एकजनाको मृत्यु। जलवायु परिवर्तनले अस्ट्रेलियामा आवास संकटको खतरा, न्यून र मध्यम आय भएका परिवार बढी मारमा पर्ने अध्ययनको निष्कर्ष। लेबनान विराम थप निर्णयको संयुक्त राष्ट्रसंघद्वारा स्वागत, युद्ध विरामको पूर्ण सम्मान गर्न अपील। र आईपीएलमा बेंगलुरू र पंजाब भेट्दै फिफा विश्वकपका लागि दक्षिण कोरियाली टोलीको घोषणा।

0: वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू रहेको बुटवलमा विशाल प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको यो आन्दोलनलाई कांग्रेस, एमाले, नेकपा, केन्द्र र राप्रपा सहित रूपन्देहीका 12 राजनैतिक दलले ऐक्यबद्धता जनाएका छन्। भूमिहीन 11 स्थित क्रिकेट मैदान नजिकैको सुकुम्बासी बस्तीमा डोजर चलाएर संरचना भत्काएको हो। घरटहरा हटाएपछि प्रभावित परिवारलाई नयाँ बस पार्क भवनको होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा, एमालेलाई वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुन आग्रह गर्नुभएको छ। काठमाडौँको बल्खु स्थित मदन नगरमा आयोजित 33 मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले एमालेमा एदाकदा सिद्धान्त र व्यवहारबीच असन्तुलन देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। यसका कारण समाजमा पार्टीप्रति प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उहाँले जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्न नेतृत्वको ध्यान आकर्षण गराउनुभयो। पार्टी र जनता बीचको दूरी बढेमा राजनैतिक आन्दोलनको मर्म कमजोर हुने भन्दै उहाँले कार्यकर्तालाई जनताको दुःख सुखमा सहभागी हुन निर्देशन दिनुभएको छ। जसपा र लोसपा नेपाल बीचको पार्टी एकताप्रति जनता प्रगतिशील पार्टीका अध्यक्ष रिदेश त्रिपाठीले असन्तुष्टि व्यक्त गर्नुभएको छ। एकता प्रक्रियाको शुरूआतमै सहभागी त्रिपाठीले अन्तिम समयमा आफूलाई व्यवस्था गरिएको गुनासो गर्नुभएको हो। यता नेपाली कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आफ्ना संघीय सांसदसँग छलफल गरेको छ। कांग्रेस संसदीय मामिला सहजीकरण समितिले आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदको सहभागिता रहेको छ। केन्द्रीय सदस्य राजेन्द्र कुमार

0: अनि मा क्याशब्याक तथा स्योर शॉट गिफ्ट्स। वाशिंग मशीन मा 6 केजी एरियल मैजिक, डिशवाशर मा वाशिंग टैबलेट्स, एयर कंडीशनर मा इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन मा प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर।

गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा

पूर्व राष्ट्रपति भण्डारीको आग्रह, जसपा लोसपा एकतामा रिदेश त्रिपाठीको असन्तुष्टि, दोहोरो सदस्यताले बढ़ायो विवाद, सानेपामा आफ्ना सांसदहरूसँग कंग्रेसको समसामयिक विषयमा छलफल। मन्त्रालय माथतका नियुक्ति दलीय भागभण्डा मुक्त हुने, रोस्टरबारे संस्कृति मन्त्रालयको स्पष्टीकरण। नेपालमा उच्च रक्तचापको जोखिम बढ़्दो, 24% बढ़ी वयस्क प्रभावित। चितौनमा जंगली च्याउ खाँदा बिरामी परेका थप एकजनाको ज्यान गयो। जलवायु परिवर्तनले अस्ट्रेलियामा आवास संकटको खतरा, न्यून र मध्यम आय भएका परिवार बढ़ी मारमा पर्ने अध्ययनको निष्कर्ष। लेबनान र इजरायल बीच युद्धविराम थप गर्ने निर्णयको संयुक्त राष्ट्रसंघद्वारा स्वागत, युद्धविरामको पूर्ण सम्मान गर्न अपील। र आईपीएलमा आज बेंगलोर र पंजाब भेट्दै फिफा विश्वकपका लागि दक्षिण कोरियाली टोलीको घोषणा। हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: प्रत्येक श्रोता को मन को आवाज तेही आवाज में सभी को मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदाय को आवाज।
1: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधि को रिसोर्ट।
2: बगैचा एडवेंचर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
2: बगैचा एडवेंचर रिसोर्ट
1: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: ए भुजेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
8: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
7: भयो दाई।
1: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
10: मैले बुझिसकेँ बाबा, यहीँ गैंडाकुट नगरपालिका नजिकै गैंडाकुट फन पार्क छ नि, त्यही गएर हुन्न र?
9: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
11: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15।

आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
2: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
3: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बच्नुहोस्।
0: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा।
3: समस्या थियो एकदम, टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: जिल्लाकै एकमात्र क वर्गको विद्यालय गैडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 विज्ञान तथा व्यवस्थापन विषयमा कक्षा 11 भर्ना हुन चाहने विद्यार्थीहरूको प्लेसमेन्ट टेस्ट सम्बन्धी सूचना।
5: प्लेसमेन्ट टेस्ट हुने मिति 2083 जेठ

0: 4 गते सोमबार समय दिनको ठीक सभा 12 बजे देखि
1: पुनश्च
0: प्लेसमेन्ट टेस्टमा भाग लिन विद्यार्थीहरूले अनिवार्य रूपमा आवेदन फारम भर्नुपर्नेछ।
1: आवेदन फारम विद्यालयको रिसेप्सन कक्षबाट धमाधम वितरण भइरहेको छ।
0: प्लेसमेन्ट टेस्टको दिनको बस रुट विद्यालयको फेसबुक पेज मार्फत प्रकाशित गरिनेछ।
1: थप जानकारीको लागि सम्पर्क 98550368161, 98550584076, 98550354350, 98602561.
2: हेलो हाई ओ साथी, तिमी कता हिँडेको?
3: हाई, म आज गयाको ड्रेस भनेको
2: किन के पाइन्छ र त्यहाँ?
3: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
4: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
5: सम्पर्क गैंडाकोट ड्रेस अप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर।
6: 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौलाकालिका।
7: मौलाकालिका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मौलाकाली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालिका मन्दिर सँगै इला रिसोर्ट मौलाकाली, मौलाकाली केबल कार, गैंडाकोट 1 नवलपुर।
8: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
9: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
10: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-830 र 598-834।
11: विजय तान्छे।
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
12: अहिले दिउँसोको 4 बज्यो।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550074503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
13: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व। फोन 0785022552, मोबाइल 98550063597।

0: नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछु कार्यक्रम रमाइलो साँझको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण प्रिय आफन्तहरूमा कार्यक्रम रमाइलो साँझ लिएर आज पनि हामी उपस्थित भइसकेका छौँ। यति बेला मलाई प्रविधिमा रहेर प्राविधिक मित्र अरुण घिमिरेको साथ मिलेको छ भने आवाजमा छु म प्रमिला लामिछाने। प्रिय आफन्तहरू, तपाईँ यति बेला कार्यक्रम रमाइलो साँझ सुन्दै हुनुहुन्छ र कार्यक्रम तपाईँहरूले विजय एफएम 101.6 मेगाहर्जद्वारा सुन्न सक्नुहुन्छ भने हाम्रो पात्रो र नेपाली पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। सँगै हामी फेसबुक पेजबाट पनि जोडिएका छौँ, लाइभ जोडिएका छौँ, त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ। तपाईँसँग जुन माध्यम उपलब्ध छ त्यही माध्यमबाट तपाईँहरूले हामीलाई सुन्न सकनुहुन्छ र कार्यक्रम सुन्नुहुन्छ भने 078-5014-0 तपाईँहरूको लागि हामीले खुल्ला गरेका छौँ। आउन सक्नुहुन्छ, आएर हामीसँग कुराकानी गर्न सक्नुहुन्छ भने आफूलाई सुन्न मन लागेका गीत सङ्गीतहरू रोजी आफ्ना फ्री आफन्तहरूलाई सम्झना सन्देशहरू पनि राख्न सक्नुहुन्छ र कार्यक्रमको सुरुवातमा कोही साथी आइसक्नु भएको छ, हामी उहाँसँग ढिला नगरिकन कुराकानी गर्छौँ। को हुनुहुन्छ आजको फर्स्ट कलर? हजुर नमस्कार। हजुरको नाम के भन्नुभयो रे? के छ खबर टेकुजी? सन्चै आरामै हुन्छ
1: हजुर? नानी सन्चै आरामै भन्नुपर्छ र हजुरलाई र रेडियो हो लिनेलाई पनि स्वस्थ व्यस्त र सन्चैको कामना गर्न चाहन्छु।
0: हजुर हामीहरू एकदमै ठिक। कुन ठाउँदेखि नि?
1: म भानुभक्त भानुभक्तको जन्मस्थल भानुबाट बोल्दैछु नानी, तनहुँको।
0: हजुर हजुर। अनि हजुर फर्स्ट कलर राजा?
1: हजुर
0: हजुर, पहिलोचोटि फोन गर्नुभएको हामीलाई? हजुरसँग चाहिँ मेरो फर्स्ट टाइम कुराकानी रहेछ। अनि कतिको कार्यक्रम सुन्नुहुन्छ नि टेकुजी?
1: अब समयसम्ममा सधैँ सुन्ने गर्छु नानी, कार्यक्रम साह्रै रमाइलो लाग्छ, मनपर्छ, रमाइलो सँग अझ रमाइलो बनाउन मन लाग्छ सुनेर भन्न चाहन्छु।
0: हजुर पक्कै पनि। अनि कार्यक्रम प्रति केही सल्लाह सुझाव छ भने दिन सक्नुहुन्छ है?
1: सबै राम्रै र ठिक नै भएमा आगामी वर्षमा जानकारी गराउला।
0: हस् पक्कै पनि। हजुरको सल्लाह सुझावको लागि चाहिँ हामी प्रतीक्षा गर्छौँ। अनि त्यसपछि आज पहिलो कलर पनि हुनुहुन्छ, गीत रोजिसक्नु भयो कि के छ? हुन्छ, हामी पक्कै पनि तपाईँको रोजाइको भाका सुनिनेछौँ। गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ। हजुर धन्यवाद।
1: प्रविधि कक्षाबाट साथ सपोर्ट गर्ने सरलाई र रेडियो होल युनिटलाई, मेरो घर फ्यामिलीलाई, जति पनि साथीहरूले यस प्रोग्राम सुन्नुहुन्छ, सम्यककालीन नमस्कारका साथ सम्झाउँदैछु नि। नमस्कार भाइ।
0: हजुर नमस्कार, हुनुहुन्थ्यो तनहुँबाट टेकु छेत्रीजी, हामी उहाँसँग कुराकानी गरिसकेका छौँ। अर्को साथी पनि आइसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गर्छौँ। नमस्ते नमस्कार हजुर, कहाँदेखि को भन्नुभयो होला? अनि धरानतिरको खबर के छ, मौसम कस्तो छ सुनाउनुहोस्। हजुर शीतल शीतल छ है। अनि विवश चाहिँ हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ, गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है। हजुर नमस्कार, हुनुहुन्थ्यो थरानबाट विवश पृथक गुरुङ, हामी उहाँसँग पनि मिठो कुराकानी गरिसकेका छौँ। कार्यक्रम सुन्नुहुन्छ भने 078-5014-0 तपाईँहरूको लागि खुल्ला गरेका छौँ, आउन सक्नुहुन्छ, आएर हामीसँग कुराकानी गर्न सक्नुहुन्छ भन्दै थिएँ। अर्को साथी पनि आइसक्नु भएको छ, हामी उहाँसँग पनि कुराकानी गर्छौँ। नमस्ते नमस्कार हजुर, कहाँदेखि को भन्नुभयो होला? सायामा है? के छ खबर सायामाजी, सन्चै आरामै हुनुहुन्छ? टाउको दुखिराखेको छ भन्नुभएको एकदमै आफ्नो ख्याल राख्नुहोला एकछिन रेस्ट पनि गर्नुहोला है अनि खुट्टाङतिरको अवस्था कस्तो छ मौसम कस्तो छ सायमाजी चिसो छ है जेठमा पनि चिसो छ पानी परिराखेको छ हजुर सायमाजी हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ तपाईँले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है हजुर नमस्कार हुनुहुन्थ्यो खोटाङबाट सायामा हामीसँग पनि छोटो अनि मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझ तपाईँहरूले हरेक दिन यसै समय 5:30 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ र यो एक घन्टाको समयमा हामी तपाईँहरूसँग रहेर तपाईँका रुचाइका गीत सङ्गीतहरू राखेर भरपूर्ण मनोरञ्जन दिलाउने कोसिसमा जुट्नेछौँ र कार्यक्रम कहाँदेखि सुन्नुहुन्छ र कार्यक्रम कस्तो लाग्छ त्यो विषयमा पनि हामीलाई जानकारी गराउन सक्नुहुन्छ र यति बेलाको क्रममा हामी एउटा मिठो भाका सुन्छौँ त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नको लागि उपस्थित हुने नै छौँ यति बेलाको क्रममा एउटा मिठो भाका तपाईँ सम्पूर्णको लागि

0: अहा, पानी भैलाको बिर्सेउ र मायाले पहिला पहिलाको ईश्वरसिंह र काजल गुरुङको आवाजमा रहेको मिठो भाका हामीले सुनिसकेका छौँ। यस्तै मिठा मिठा लोक भाकाहरू सुन्नका लागि अनि आफ्ना प्रिय साथीहरूलाई सम्झना समर्पणहरू छर्नका लागि तपाईँ कार्यक्रम रमाइलो साँझमा 78 50 14 0 6 बाट हुँदै आउन सक्नुहुन्छ र आएर यस्तै मिठा भाकाहरू रोज्न सक्नुहुन्छ। प्रिय आफन्तहरू के गर्दै हुनुहुन्छ, कस्तो हुनुहुन्छ, साँझको समय छ, घरैसी कामधन्दा पनि व्यस्त हुनुहुन्छ होला, आज त स्कुल कलेजहरू अफिसहरू पनि बिदा थिए, सरकारी कार्यालयहरू पक्कै पनि घरमै हुनुहुन्छ होला, रमाइलो गरेर बस्नुभएको छ होला, र यो रमाइलो समयमा चाहिँ झन् रमाइलो गराउनको लागि हामी तपाईँहरूमा आज उपस्थित भएका छौँ। पक्कै पनि हामीलाई सुनेर साथ दिनुहोला भन्दै थिएँ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ भन्दै इसारा गरिराख्नु भएको छ हाम्रो अरुणजीले। हामी को हुनुहुन्छ, उहाँ साथीसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर हजुर पनि मस्त स्वस्थ अनि हजुर अनि कार्यक्रम सुन्दै हुनुहुन्छ कि है? हजुर चौथो कलर हुनुभयो हजुर चाहिँ पक्कै पनि धेरै समयपछि चाहिँ मेरो हजुरसँग कुराकानी भयो आज। हजुर हजुर अब आइतबार आएपछि चाहिँ मलाई सम्झिनुहोस् है, आइतबार चाहिँ हजुर हाम्रो श्रीमायाजी आइतबार शनिबार आइतबार चाहिँ म अनि आज भाका रोजी सक्नुभयो कि के छ उमरीजी? हस् पक्कै पनि गीत मार्फत चाहिँ सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है।
1: सर्वप्रथम त हजुरलाई चाहिँ सम्झना गरेँ, अनि त्यसै गरी हाम्रो अरुण गुरुजी हुनुहुन्छ उहाँको लागि, अनि हाम्रो राजेन्द्र श्रेष्ठ पनि हुनुहुन्छ उहाँको लागि, अनि हाम्रो भन्न चाहन्छु। त्यसै गरी मेरो साथीहरू मगर नयाँ काठमाडौँ बसुन्धरा मुना राई गुरु रहन्छु, प्रकाश गुरुङ मुरारी कोइराला रत्नबहादुर थापा चन्द्र बसन्त मगन सुरक्षा मुना मुखे मुना मुखे मुखे
0: हजुर नमस्कार। हुनुहुन्थ्यो कोइराकोटबाट उमरी सापकोटाजी, हामी उहाँसँग पनि कुराकानी गरिसकेका छौँ र अर्को साथी पनि आइसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार। नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो होला? सरोजी है, के छ खबर सरोजी, सन्चै आरामै हुनुहुन्छ? अनि उदयपुरतिरको खबर के छ सुनाउनुहोस्। हजुर कतिको छ गर्मी? पानी परिराखेको छ होला, पर्न त होइन, पानी घाम पानी घाम पानी छ कि के छ?
2: हजुर
0: ए पानी परेको छैन, गर्मी गर्मी भएको छ है। हजुर गर्मीको समय छ, एकदमै आफ्नो ख्याल राख्नु होला सरोजी। अनि के गर्दै हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ? लागिहाल्छ नि सरोजीको फोन नलाग्ने कुरा हुन्छ र हजुर अनि कहिले चाहिँ लाग्दैन कहिले त लागिहाल्छ, आज लाग्यो अनि कुराकानी गर्नु पनि पायो, एकदमै खुसी लाग्यो सरोजीसँग धेरै पछि चाहिँ मेरो कुराकानी भयो। अनि सरोजी हाम्रो ओमोडीजीले चाहिँ एउटा मिठो भाका रोजेर गइसक्नु भएको छ, तपाईँले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है। हजुर धन्यवाद।
2: ढकाल धर्म राज, अनि त्यसै गरी हुनुहुन्छ शिल्पा राई, चन्द्र कुमारी राई, रूपा राई, दाई चक्र बान्द्र, दाई गगन तिर थिमी चन्द्रमा गगन तिर थिमी क्यान्सर पुष्पा राई, अनि त्यसै गरी हुनुहुन्छ आर्यन के राई, कुमार पर्जा तलाई भन्नुभयो
0: हजुर नमस्कार, उदयपुरबाट हुनुहुन्थ्यो सहयात्री सरोजी। हामी उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ। पालो तपाईँहरूको 0875140106 बाटो हुँदै आउनुहोला र आएर हामीसँग मिठा मिठा कुराकानी गर्न सक्नुहुन्छ भन्दै यति बेलाको क्रममा हामी एउटा मिठो भाका गङ्गाजीको पानी भन्ने भाका सुन्छौँ। त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नको लागि उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोला।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा
4: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
8: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
9: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?
12: हाई, म आज गैंडाकोट ड्रेस भनेको।
11: किन, के पाइन्छ र त्यहाँ?
12: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
10: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा। सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45090 र 98550-50360।
13: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
14: छ नि, जाऊ न त स्विमिङ गर्न।
13: स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
14: जाउँ न त जाउँ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
13: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
15: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ। नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
16: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
17: सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
18: या जेसुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लाग्या होइन क्या रे?
17: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नब्बे नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
18: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
17: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
18: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
16: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
15: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
19: अहिले साँझको छ बज्यो।

एकैछिनको युट्युब व्यावहारिक विश्राम छ बजेको टाइम चेक पश्चात पुनः पनि कार्यक्रम रमाइलो साँझमा हार्दिक स्वागत गर्दछु। कार्यक्रम रमाइलो साँझ तपाईँहरूले यति बेला विजय एफएम 101.6 मेगाहर्जद्वारा सुन्नुहुन्छ भने हाम्रो पात्र र नेपाली पात्रबाट पनि सुन्न सक्नुहुन्छ। त्यस्तै हामी फेसबुक लाइभमा जोडिएका छौँ, त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ र हामीलाई सन्देशहरू पठाउन सक्नुहुन्छ र धेरै साथीहरूको सन्देशहरू पनि आएका छन्। हामी सन्देशतर्फ जान चाहन्छु। सौरभ केसी लेख्नुहुन्छ, हेलो सिस, गुड इभिनिङ भन्नुभएको छ। गुड इभिनिङ, नमस्कार हजुर। म बागचोर नगरपालिका 8 को मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झन चाहन्छु भन्नुभएको

धेरै धेरै धन्यवाद सौरभजी। धर्मराजजी लेख्नुहुन्छ, नमस्ते, म ढकाल धर्मराज बिर्तनोट झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरी र फुलन गुरुङको आँखा मुना काली दाल बजाइदिनुहोस् ल। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा, आज जन्मदिन मनाउनु हुने मोरङको साथी भन्दै साथी आफन्त जन छर छिमेकहरू आशिष नयाँ

0: Ama bunu पनि धेरै धेरै धन्यवाद र समय रहेसम्म हामी तपाईँको रोजाइको भाका पक्कै पनि बजाउनेछौँ र कमला मुखी धेरै धेरै धन्यवाद र सुलभ सारथी लेख्नुहुन्छ नमस्ते नमस्कार सबै सबैलाई भन्नुभएको छ नमस्ते नमस्कार हजुर जितपुर सिमरा बेस रेड क्रस टोल बाह्रबाट मिठो माया सम्झना भन्नुभएको छ सुरभजीलाई पनि धेरै धेरै धन्यवाद र हाम्रो कार्यक्रम बाह्रमा चाहिँ कस्तो सुनिन्छ त्यो बारेमा पनि हामीलाई जानकारी गराइदिनु होला है र यति बेलाको क्रममा अर्को साथी हुनुहुन्छ हामी उहाँसँग कुराकानी गर्छौँ शिवा र नमस्कार हजुर कहाँदेखि को बोल्नु होला हजुर हामीहरू पनि एकदमै ठिक छौँ अनि सुमीजी तेह्रथुमतिरको खबर के छ सुनाउनुहोस् पानी परिरहेको छ है हेलो सुमीजी सुमी लिम्बूजी हुनुहुन्थ्यो उहाँसँगको कल चाहिँ कट भइसकेको छ फेरि पनि फोन गर्न सक्नुहुन्छ भन्दै थिएँ अर्को साथी हुनुहुन्छ हजुर नमस्कार
1: हजुर नमस्कार
0: नमस्ते नमस्कार कहाँदेखि मुना राई लिम्बू है के छ खबर मुनाजी सन्चै आरामै हुनुहुन्छ
1: हजुर एकदमै सन्चै आरामै भन्नुपर्छ है त एकदमै राम्रो छ भन्नुपर्छ अनि हजुरको के
0: छ
1: मौसम आज अलिकति डुम्मा डुम्मा अब घाम पनि लागेको छैन अहिले पानी परेको छैन भन्नुपर्छ है त
0: घाम पनि लागेको छैन पानी पनि परेको छैन है
1: हजुर
0: गर्मी त खासै छैन त्यसो भए त्यति छैन यानि कार्यक्रम सुन्दै हुनुहुन्छ मुनाजी ए हजुर सुरुदेखि सुन्नुभएको थियो अहिले चाहिँ सुन्नुभएको छैन है हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ हजुरले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है
1: भूमिका राई तामाङ विमला याम्फु सबै नम्बर मनिषा कोटा गोबन्दी रोने चन्द्रबस्मी रत्नबहादुर थापा मनकुता जीवन कार्की बालकृष्ण जगन मगर नवरात राणा मगर लगायत अब थुप्रैहरू हुनुहुन्छ है जति पनि नाम साथीहरू कसैले बिर्सिएको छैन धेरै सम्झिरहेको छु मिठो माया सम्झना भन्दै हजुरबाट छुटिन्छु नमस्कार
0: हजुर नमस्कार हुनुहुन्थ्यो धनकुटाबाट मुना राई लिम्बू हामी उहाँसँग पनि मिठो कुराकानी गरिसकेका छौँ पालो तपाईँहरूको छ शून्य अठहत्तर पचास चौध

सुन्नेछ। तपाईँहरूको लागि हामीले खुला गरेका छौँ, आउन सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ। हामीसँग सन्देश पनि छन्, म सन्देशतर्फ जान चाहे। लक्ष्मी मगर लेख्नुहुन्छ, हेलो जुरले नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, के छ खबर भन्नुभएको छ। एकदमै ठिक छु है लक्ष्मणजी। हजुरको खबर के छ? म चाहिँ तिनजुरे मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर फाख्रीवास दैथनकोटा। हाल मलेसियाबाट मेरो सन्देश राख्नुपर्दा घर परिवार अनि खादबारीमा रहनुहुने, घर परिवारमा पनि मिठो सम्झना र मेरा साथमा मेरा साथीहरू गीता मगर, दिवास कुटा, भावना चामलिङ राई, मिडिया फ्रेमी निर्मल आउने, सुस्मिता राई, सम्झना बराली, घाइर अभिर्वान सुनवार, गीता लिम्बु, सुनिसा लिम्बु, सजा कमल श्रेष्ठ, अर्का बन्तवा, जीवन चामी, श्रेष्ठ लभ चौधरी, वसन्ता टिकाराम, माया बन्तवा राई, होमी होमीक्षा चामलिङ राई लगायत मेरा नाम र आवाजसँग चिरपर्सी सम्पूर्ण मित्रहरूलाई र एफएम सुनेर बस्नुहुने सम्पूर्णमा नाम छुटेका साथीहरूलाई पनि मनमुटुदेखि नै सम्झिरहेको छु। बाई बाई, फेरि भेटौँला भन्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद। र साई हिरा राई लेख्नुहुन्छ, हेलो गुड इभिनिङ सिस्टर भन्नुभएको छ। गुड इभिनिङ, नमस्कार हजुर, फ्रम उदयपुर। म सहयात्री सर, अपकमिङ सङ डेडिकेट अनसन अनिमा एक्सन विराज राई, सायमा राई, रिया रोबी, नम्रता राई, ढकाल धर्मराज, प्रतिमा आशिष मेन, भागी रमला, रघु किरात राई, चन्द्र बस्नुको छ। पनि धेरै धेरै धन्यवाद। र अर्को साथी लेख्नुहुन्छ, रामलाल सुमन लेख्नुहुन्छ, नमस्कार हजुर भन्नुभएको छ। नमस्कार हजुर, मलेसियाको फिनाङबाट म रामलाल सुमन। अब बस्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरू अप्सरा दाहाल भट्टराई, जमिन्दर बाउको इमान्दार स्वरूप, पवित्र राई, राई अनिता, मिडिया प्रेमी निर्मल आउने, कविता घाइर अभिमान, हवारी सर, अनि बुद्ध वज्राचार्य, मनिषा कार्की, फुच्ची संस्कृति लामा, सम्झना कुमार, फुलबेरी कान्छा, सरस्वती खत्री, टिकाराम सुनवार लगायत धेरै साथीहरूको नाम लेख्नुभएको छ। र बाँकी सम्पूर्ण श्रोता साथीहरूमा मिठो माया सम्झना ल, धन्यवाद, नमस्ते, ओके बाई बाई भन्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद। र अर्को साथी हुनुहुन्छ यति बेलाको क्रममा हामीसँग कुरा गर्नुभएको छ। हजुर नमस्कार, हजुर सुमीजीको अघि फोन कट भएको थियो, अनि सन्चै हुन्छ सुमीजी? पानी परिरहेको छ है, अनि कार्यक्रम सुन्दै हुन्छ? हजुर हजुर हजुर, कार्यक्रम सुन्न नपाए पनि हामीलाई फोन गर्नुभयो, एकचोटि कट भएको थियो, फेरि पनि फोन गर्नुभयो, एकदमै खुसी लाग्यो सरोजी। अनि सुमीजी, अनि हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छ, उनीहरूले चाहिँ भाका मार्फत सम्झन सन्देशहरू राख्न सक्नुहुन्छ है। तिरथुमबाट सुमी लिम्बुजी हुनुहुन्थ्यो, हामी उहाँसँग कुराकानी गरिसकेका छौँ। र यति बेलाको क्रममा सन्देश पनि छन्, म एउटा सन्देश लिन्छु। मुना मुखियाजी लेख्नुहुन्छ, हेलो ब्युटिफुल सिस नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, अरुण सरलाई पनि नमस्कार है भन्नुभएको छ। अरुण सरले पनि नमस्कार भन्नुभएको छ मुनाजीलाई, अनि म पनि सुन्दैछु इलामबाट। मुना मुखिया, सबैमा गुड नाइट, मिस यु अल भन्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद मुनाजी। यति बेलाको क्रममा हामी एउटा मिठो भाका सुन्छौँ, त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नको लागि उपस्थित हुने नै छौँ।

खाना लौकाले भन्दै आँखा नलाऊ धर्मराज जीको रोजाइमा रहेको भाका हामीले सुनिसकेका छौँ। एकदमै रमाइलो खालको भाका थियो, पक्कै पनि मन पर्यो होला श्रोता साथीहरू।

0: राई लिम्बुले हुनुहुन्छ। हेलो सिसी दर्शन नमस्कार भन्नुभएको छ। दर्शन नमस्कार हजुर, म धनकुटाबाट सुन्दैछु। सम्पूर्ण साथीहरूमा मिठो सम्झना माया छ ल भन्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद। र महेन्द्र गुरुङजीले पनि हामीलाई नमस्कार भनेर पठाउनु भएको छ। र यति बेलाको क्रममा अर्को साथी हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्ते। नमस्कार हजुर, कहाँ देखिएको भन्नुभयो होला? अनि के छ खबर? सन्चै आरामै हुनुहुन्छ? हजुर, अनि के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ? हजुर, काममा हुँदा पनि हामीलाई फोन गर्नुभयो, धेरै धेरै धन्यवाद। हजुर, हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ। हजुरले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है। हजुर धन्यवाद।
1: हजुर, एकदमै कम अनि शाखा हुनुहुन्छ हाम्रो प्रकाश गुरुङले काजीराम लेखल अनि दाई अनिको साथी जीवन कार्की अनि रत्नबहादुर थापा अनि शङ्कर कार्की अमर सिन्द्रबरा छोर्की अनि हाम्रो प्रवीण मगर एक्सन निराज बरुण शङ्कर कृष्ण कुमार मन्दिर थापा हुनुहुन्छ भाइ भगवान् तेह्र निकाल्छ चन्द्र बस्नेत अनि कुमारी अङ अनि मैले अब लागि रमिना हल्का भान्सा हुनुहुन्छ राई चक्रभान्सा लक्ष्मी राई सुलक्ष्मी घर पाउँदैछु सविता राई सानो सन्तना राई मन्दिर हुन्छ समिना मगर अनि नाम छुटेको अब धेरै साथीहरू हुनुहुन्छ है। सबैलाई विशेष सम्झना सर्दैछ है, पुऱ्याउँदै हजुर सेवा छुटिन्छु। नमस्ते भाइ है।
0: हजुर नमस्कार, हामी उहाँसँग पनि कुराकानी गरिसकेका छौँ र हामीसँग सन्देश छ। म सन्देशतर्फ नै जानेछ है। उनको साथी जीवन कार्की लेख्नुहुन्छ, हजुर पोखरेल नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, सन्चै हुनुहुन्छ फर्मुलाजी, सुनिराखेको छु कार्यक्रम भन्नुभएको छ। एकदमै ठिक छु है। हजुरलाई कस्तो छ जीवनजी? पोखराबाट मनको साथी, कार्यक्रम एकदमै राम्रो लाग्छ हजुर। रेडियो परिवारलाई मिठो माया मिठो सम्झना, सम्पूर्ण साथीहरूलाई सम्झेको छु। स्वास्थ्यको ख्याल गर्नुहोला, कार्यक्रमको जय होस् शिवरात्रि हजुर भन्नुभएको छ। यहाँलाई धेरै धेरै धन्यवाद। र राज खली मगर लेख्नुहुन्छ, लु नमस्ते झोटले भन्नुभएको छ। नमस्ते हजुर, सुनेछु भारतबाट गर्छ उदयपुर स्विट लभ पुष्पा चौधरीलाई जन्मदिनको अनुरोध शुभकामना।

अनि धेरै धेरै धन्यवाद र बुद्ध बज्राचार्यजीले प्रभुलाई शिष भन्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद। र बोकेधारी लेख्नुहुन्छ, नमस्ते हजुर, सुन्दैछु इटहरी बसबाट म इतरा

धेरै धेरै धन्यवाद। र अर्को साथी लेख्नुहुन्छ, सुमिन विवशावा लेख्नुहुन्छ, गुड इभिनिङ सिस्टर भन्नुभएको छ। गुड इभिनिङ हजुर सुमिन लिम्बुलाई पनि धेरै धेरै धन्यवाद सुमी।

0: धेरै धेरै धन्यवाद। र ढकाल धर्मराजजी लेख्नुहुन्छ, धेरै धेरै धन्यवाद फर्मुला सिस मेरो रोजाइको गीतलाई स्थान दिनुभएकोमा भन्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद हामीलाई सन्देशहरू पठाउनु भएकोमा, र पक्कै पनि हामीसँग समय रहेसम्म हामी तपाईँहरूको रोजाइका भाका चाहिँ बजाउनेछ। र अर्को साथी हुनुहुन्छ, हामी कुराकानी गर्छौँ उहाँसँग पनि। हजुर नमस्कार। हजुर नमस्ते। हजुरको हामी सन्देश पनि पढिसकेका छौँ है। अनि हजुर हामीहरू पनि एकदमै ठिक छौँ। अनि हाम्रो इलामतिरको खबर के छ, चिया बगानतिरको?
1: इलामतिर अब के भन्ने, घाम पनि लागेन, पानी पनि परेन, एकदमै गुमगुम मौसम, एकदमै रमाइलै छ भनौँ न आजको दिनहरू।
0: हजुर, घाम पनि लागेको छैन, पानी पनि परेको छैन, शीतल शीतलै छ होला है? हजुर दिलसाजी, हजुरसँग लास्ट कलर पनि हुनुहुन्छ, त्यसैले पनि हामी एक किसिम पछाडि एउटा मिठो भाका राख्छौँ, गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है।
1: हुन्छ, यहाँलाई स्वागत छ मैले प्राविधिकको लागि, रेडियो इन्टरटेनको लागि, र साथीहरू भन्नुपर्दा मलेसियातिर हुनुहुन्छ प्यारो साथी मित्रहरू, मलाई विशेष मिठोमा सम्झना भन्न चाहन्छु। अनि अन्य साथीहरूलाई सम्झिनु पर्दा मन किचन चिफुलमायालाई, मोटेन ढुङ्गो प्यारी सचेता पोखरेल, अनि प्यारी साथी विपन्नालाई कटिङमा स्पर्शि, अनि दादा कृष्ण बस्ने, तपाईँ झक्काल घरमा, तपाईँ समीर लिम्बू, दादा जीवन थाबेन, अनि दिवस कुमार दादा हुनु, अनि दादा कुमार पर्जा, दिदी पर्जाहरू, राई नाना जिनको चाम्रे, नाना भावना मगर, अनि सिस्टर सुमी लिम्बू हुनुहुन्छ, अनि सहायकहरू रियम मेन्तावा लगायत थुप्रै साथी हुनुहुन्छ, विशेष नाम सुत्ने सबै साथीहरूको लागि पनि मिठोमा सम्झना भन्दै खुसी। नमस्ते भाइ।
0: हजुर नमस्कार, हुनुहुन्थ्यो इलामबाट दिशा राई, हामी उहाँसँग पनि मिठो कुराकानी गरिसकेका छौँ। अब पनि हामी कार्यक्रमबाट बिदा माग्नुपर्ने बेला भइसकेको छ, कार्यक्रमको निकै नै अन्त्यमा आइसकेका छौँ। आज हामीलाई फोन गर्नुभयो

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद
3: समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
4: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै केबलकार गैंडाकोट 1 नवलपुर
6: जिल्लाकै एकमात्र क वर्गको विद्यालय गैंडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 विज्ञान तथा व्यवस्थापन विषयमा कक्षा 11 भर्ना हुन चाहने विद्यार्थीहरूको प्लेसमेन्ट टेस्ट सम्बन्धी सूचना
7: प्लेसमेन्ट टेस्ट हुने मिति 2083 जेठ 4 गते सोमबार समय दिनको ठिक सभा 12 बजेदेखि
6: पुनश्च
7: प्लेसमेन्ट टेस्टमा भाग लिन विद्यार्थीहरूले अनिवार्य रूपमा आवेदन फारम भर्नुपर्नेछ
6: आवेदन फारम विद्यालयको रिसेप्सन कक्षबाट धमाधम वितरण भइरहेको छ
7: प्लेसमेन्ट टेस्टको दिनको बस रुट विद्यालयको फेसबुक पेज मार्फत प्रकाशित गरिनेछ
6: थप जानकारीको लागि सम्पर्क 9855638161 9855548076

0: 98 550 54 350 98 60 52 61 80
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
2: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्री माया गाहा मगरको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पा द्वयप्रति सम्मान। आदिवासी जनजातिको सवाल सम्बोधन गर्ने काङ्ग्रेसको प्रतिबद्धता। विजय सामुदायिकद्वारा 4 GPA ल्याउने विद्यार्थीलाई 25,000 सहित कक्षा 11 र 12 निशुल्क। सरस्वती निकेतनमा उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान। र गलकोट नगरपालिकाले जित्यो मुसीकोट मेयर कपको उपाधि। एसियन गेम्स महिला क्वालिफायर र एससीसी महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई।
1: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
2: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका नवलपुर।
3: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
4: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व। फोन 0785022552, मोबाइल 98550-63597।
0: विजय खबरमा अब खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामिरिता शेर्पालाई 11 पटक सगरमाथा आरोहण गर्ने लाग्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनु भएको छ। शेर्पाले आज बिहान 10:12 जाँदा सगरमाथाको 32 पटक सफल आरोहण गर्दै आफ्नो विश्व कीर्तिमान पुनः नवीकरण गर्नुभएको हो। विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन् प्रधानमन्त्रीले भन्नुभएको छ। साथै माउन्टेन क्वीनका रूपमा परिचित लाग्पा शेर्पाले आजै बिहान 9:30 जाँदा 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आदिवासी जनजातिको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढंगले सम्बोधन हुने गरी पहल गर्ने प्रतिबद्धता जनाएको छ। पार्टी मुख्यालय सानिफामा पुगेका नेपाली आदिवासी जनजाति महासंघका पदाधिकारीहरूले बुझाएको अडान पत्र ग्रहण गर्दै पार्टीका उपसभापति पुष्प भुषालले उक्त प्रतिबद्धता जनाउनु भएको हो। भुषालले नेपालको संविधानले नै आदिवासी जनजातिको प्रतिनिधित्वको सवाललाई सुनिश्चित गरेकाले पार्टीभित्र र सरकारमा पनि उचित प्रतिनिधित्व र नेतृत्वको लागि पनि कांग्रेसले संसदभित्र र बाहिर पहल गर्ने बताउनु भएको छ। नेकपा एमाले जिल्ला कमिटी चितवनले आइतबार बिहान मदन आश्रित दुर्घटनास्थल दासढुङ्गा पुगी नेताद्वयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल र्याली सहित दुर्घटनास्थल दासढुङ्गा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेताद्वयको शालिगमा माल्य अर्पण गरी दिवंगत नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरिएका थिए। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी प्रसाद गेवाली रहनु भएको थियो। उहाँले अवसरमा मदन आश्रितले जो छोडेर गएको विचारले अप्ठ्यारोमा पनि जुटिरहने संकल्प प्राप्त भएको धारणा व्यक्त गर्नुभयो। 2050 साल जेठ 3 गते रहस्यमय जीव दुर्घटनामा पर्नुभएका पार्टीका तत्कालीन महासचिव जननेता मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख कुशल संगठक जीवराज आश्रितको स्मृतिमा दुर्घटनास्थल कविलासको दासढुङ्गामा श्रद्धाञ्जली सभाको आयोजना गरी स्मृति दिवस मनाइँदै आएको छ। विजय सामुदायिक शिक्षा सदनले एसईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ। यस विद्यालयबाट शैक्षिक सत्र 2082 दुईजना विद्यार्थीले 4 GPA ल्याउन सफल भएका थिए। नमी श्रेष्ठ र रेजिना मिश्रालाई शनिबार सोराहामा गरिएको एक कार्यक्रममा नगद जनही 25,000 सहित सम्मान गरिएको छ। दुवै विद्यार्थीलाई विजय सामुदायिक शिक्षा सदनले कक्षा 11 र 12 निशुल्क पठन पाठनको व्यवस्था मिलाएको छ। कक्षा 11 र 12 अध्ययन गर्दा लाग्ने करिब 1,17,000 रुपियाँ पनि विद्यार्थीको प्रोत्साहन र सम्मानका लागि प्रदान गरेको विद्यालयका अध्यक्ष गोपीनाथ खरेलले बताउनु भयो। सोराहामा भएको कार्यक्रममा पुरस्कृत विद्यार्थी नमी श्रेष्ठ र रेजिना मिश्रले विद्यालय र परिवारको साथ सहयोगले सफलता प्राप्त भएको बताउनु भएको छ। शनिबार सोराहामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष गोपीनाथ खरेलले एसईमा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुने विद्यार्थीहरूलाई असल र रुचिको एकाडेमिक यात्रा तयार गर्न सुझाव दिनुभएको छ। विजय सामुदायिक शिक्षा सदनका प्रिन्सिपल वीरभद्र सापकोटाले कडा परिश्रम समर्पण र दृढताले नै विद्यार्थी र विद्यालयले सफलता प्राप्त गर्न सफल भएको बताउनु भएको छ। उपलब्धि केवल एउटा नतिजा मात्र नभएर सम्पूर्ण शैक्षिक यात्रा भरिको अनुशासन प्रतिबद्धता र दृढ संकल्पको वास्तविक प्रतिबिम्ब भएको बताउनु भएको छ। परीक्षामा 79 जना विद्यार्थी सहभागी रहेका थिए भने 84% विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए। गैडाकोट एक स्थित सरस्वती निकेतन माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। कार्यक्रममा 4 GPA ल्याएका विद्यार्थी केशव आचार्यलाई नगद 25,000 रुपियाँ सहित विशेष सम्मान गरिएको छ। गैडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले विद्यार्थी शिक्षक र अभिभावक बीचको त्रिकोणात्मक समन्वय मेहनत र अनुशासनकै परिणामस्वरूप यस्तो गौरवपूर्ण सफलता हासिल भएको बताउनु भयो। गैडाकोट वडा नम्बर 1 का वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले केशव आचार्यले 4 GPA ल्याएर वडाको गरिमा बढाएकोमा खुसी व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलापति शर्माले शिक्षक अभिभावक तथा विद्यालय प्रतिको निरन्तर विश्वास र सहकार्यकै कारण विद्यालयले उत्साहजनक नतिजा हासिल गर्न सकेको बताउनु भयो। विद्यालयका प्रधानाध्यापक भरत प्रभु कर्णेलले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि व्यवस्थापन समिति र शिक्षक टोलीले विभिन्न नयाँ योजना तथा सुधारका प्रयासहरू अघि बढाइरहेको जानकारी दिनुभयो। विद्यालयका सहायक प्राचार्य लक्ष्मण कर्णेलले विद्यालयले शैक्षिक उपलब्धिसँगै अनुशासन नैतिक शिक्षा र व्यक्तित्व विकासलाई समान प्राथमिकता दिएको बताउनु भएको छ। गैडाकोट स्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट अन्तर्गत सञ्चालित अक्सफोर्ड सेकेन्डरी स्कूलले कक्षा बाह्रका विद्यार्थीहरूको दीक्षान्त समारोह अत्यन्त भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। समारोहमा विद्यालयका सञ्चालक समिति प्राध्यापक कर्मचारी अभिभावक तथा सयौं विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान स्वरूप मायाको चिन्ह प्रदान गर्दै उनीहरूको शैक्षिक यात्राको सफलताको कामना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधान अध्यापक प्रोफेसनल डाक्टर इन्जिनियर हरि भण्डारीले विद्यार्थीहरूलाई जीवनको नयाँ यात्रामा आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्नुभयो। उहाँले अक्सफोर्डले केवल उत्कृष्ट शैक्षिक उपलब्धिमा मात्र नभई नेतृत्व क्षमता, नैतिक मूल्य, व्यक्तित्व विकास तथा व्यावहारिक ज्ञान अभिवृद्धिमा समेत विशेष ध्यान दिँदै आएको उल्लेख गर्नुभयो। यसैबीच विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा एघारमा विज्ञान व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा भर्ना खुला रहेको जानकारी समेत गराएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलपरासी बर्दाघाट सुस्ता पूर्व नलपुरको काउसती नगरपालिका आठ खरकट्टा जंगल क्षेत्रमा आज कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नारायणगढबाट बुटोलतर्फ जाँदै गरेको लु 1C3523 नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा कार चालक महोत्तरीको मटिहानी नगरपालिका तीनका 60 वर्षीय श्री नारायण यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पण्डितले बताउनु भयो। दुर्घटनामा परि गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। इच्छाकामना गाउँपालिका एक कुलबाङका दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जना परिवारले जंगली च्याउ खाएका थिए, जसमध्ये तीनजना जेठ 1 गते बिरामी परि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो। उपचारका क्रममा नमुनाको सोही दिन मृत्यु भएको थियो। 13 वर्षीय मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ। बिरामी मनिताको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
5: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
6: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
5: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
8: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 मोबाइल 98612-20437।
9: तेलको जर्किन बोक्दै कता हो दिदी?
10: सञ्जीवनी तेल मिल।
9: किन नि सञ्जीवनी तेल मिल नै?
10: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
9: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
8: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
11: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
8: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।
12: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको, आहा मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
10: हो र बहिनी, त्यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
12: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
13: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले छेडेका लाभ हानिको आधारमा निर्णय गर्न नहुने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको 31 स्थापना दिवसको अवसरमा समसामयिक राजनीतिमा नेपाली काङ्ग्रेसको भूमिका विषय छलफल कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली काङ्ग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति नहुने स्पष्ट पार्नुभयो। उहाँले नेपाली काङ्ग्रेस चुनाव जित्दा, हार्दा वा चुनावमा सहभागी नभए पनि राष्ट्रिय शक्ति नै रहने उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा उठ्ने विषयमा प्रतिक्रिया दिने भन्दा दिशानिर्देश दिने क्षमता पार्टीले राख्नुपर्ने बताउनु भएको छ। भारत सरकारले सन् 2026 को सेप्टेम्बर 30 सम्मका लागि चिनी निकासी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको अभाव हुने हो कि भन्ने आशंका देखिएको छ। चिनीको स्टक पर्याप्त रहेको भन्दै मन्त्रालय र चिनी उत्पादक संघले आश्वस्त पार्न खोजे पनि उद्योगी र व्यवसायीहरूमा चिन्ता छाएको छ। नेपालको आन्तरिक उत्पादनले मात्र बजार र उद्योगको माग धान्न नसक्ने अवस्था रहेको अवस्थामा भारतले लगाएको प्रतिबन्ध लम्बी चिनीको अत्याधिक खपत हुने, जुस, बिस्कुट, चकलेट लगायतका उद्योगहरू संकटमा पर्न सक्ने उनीहरूको भनाइ छ। केही दिन अघि भारतले सूचना जारी गर्दै आफ्नो उत्पादनले आन्तरिक खपत धान्न नै पर्याप्त नभएको भन्दै चिनीको निर्यातमा प्रतिबन्धको घोषणा गरिएको थियो। तेस्रो मुसिकोट मेयर रनिङ कप भलिबलको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ। फाइनल खेलमा मदानी गाउँपालिकालाई सिधा 3 सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। गलकोटले नगद 2,01,000 रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता गुल्मीको मदानी गाउँपालिकाले 1,35,000, तृतीय नवलपरासीको बर्दाघाट नगरपालिकाले 40 र सान्तवन बागलुङको निसीखोला गाउँपालिकाले 26,000 रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको मुसिकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष तथा खेलकुद संयोजक सोम दरलामी मगरले जानकारी दिनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरेको छ। एसियन गेम्स महिला क्वालिफायर र एसएससी महिला प्रिमियर कपको लागि क्यानले आइतबार टोलीको विदाई गरेको हो। टोलीमा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतो रहेका छन्। त्यसै गरी टोलीमा सीता राणा मगर, सोनी पाखरिन, सीमा केसी, बिन्दु रावल, सम्झना खड्का, रुबी पोदार, कविता कुमार, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना छेत्री रहेका छन्। वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमो विष्ट, सना पार्विन र लक्ष्मी साउतलाई राखिएको छ। एसियन गेम्स क्वालिफायर यही मे 23-31 र प्रिमियर कप जुन 1-13 हुनेछ। विजय खबरमा अब मौसम सम्बन्धी खबर। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमालय तथा पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रका केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध समेत गरिएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। प्रधानमन्त्री शाहद्वारा कृतिमानी आरोही शेर्पा द्वयप्रति सम्मान। आदिवासी जनजातिको सवाल सम्बोधन गर्ने काङ्ग्रेसको प्रतिबद्धता। विजय सामुदायिकद्वारा 4 GPA ल्याउने विद्यार्थीलाई 25,000 सहित कक्षा 11 र 12 निशुल्क। सरस्वती निकेतनमा उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान। र गलकोट नगरपालिकाले जित्यो मुसिकोट मेयर कपको उपाधि। एसियन गेम्स महिला क्वालिफायर र एसएससी महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई। हौस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। श्री माया कहाँ मगर बिदा हुन्छु। नमस्कार।
14: अब सुन्नुहोस् पूरा समाचार।
15: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
14: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
15: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
14: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
15: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
14: मद्यपान र धूम्रपान सेवन नगरौँ।
15: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
17: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाय।

0: फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9840185565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: भूकम्प जहिले पनि जान सक्छ, भूकम्प आएको बेला के गर्ने त?
5: नआतिने, यदि घरभित्र भयो भने ढोकामा उभिने, टेबुल वा खाटमुनि बस्ने, भत्किन सक्ने झ्याल नजिक नबस्ने, झ्यालबाट नआम फाल्ने, भुइँतलामा छौँ भने नआत्तिकन तुरुन्त बाहिर निस्कने,
4: यदि घर बाहिर भयौँ भने बिजुलीको लाइन र भवन नजिक नबस्ने, दायाँ बायाँ अग्ला साउरा घर छन् भने नजिकैको घरमा ढोकामा गएर उभिने, सवारी साधन चलाएको अवस्थामा भने तुरुन्त सुरक्षित स्थानमा जाने र सवारीलाई रोक्ने।
5: भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौ,
4: साधन ज्ञान सिप र भवन संहिताको अधिकतम प्रयोग गरौ।
6: सर, एउटा प्रश्न सोधौ है?
7: सोध न।
6: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
7: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
6: हस्, धन्यवाद सर।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9861220437।
9: अहिले साँझको 7 बज्यो।

0: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: पढ्ने होइन त अब 2000 मै जापानिज भाषा।
4: 2000 मै जापानिज भाषा कहाँ?
3: हजुर, एम्स एबोर्ड एजुकेशनमा अब 2000 मै जापानिज भाषा।
4: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778 50 12 94, मोबाइल 9809233894।
5: आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: जय हनुमान ज्ञान गुण सागर।
11: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 मा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
11: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।

0: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर
2: सम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो। त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खाने।
3: मेरो तोका जान्त छैन पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने।
4: के सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लाग्यो होइन क्या अरे?
5: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बास स्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
4: ए हो त नि है, सही कुरा गर्यौ तिमीले। मैले त यतातिर सोच्दै नसोचे कि
5: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
4: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
6: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
7: हेलो हाय, ओ साथी तिमी कता हिडेको?
8: हाय, म आज गैंडाकोट ड्रेस भनेको।
7: किन, के पाइन्छ र त्यहाँ?
8: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
9: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
0: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र

0: सिजमको आवरणमा विवर्तन खोजिरहेको अधिनायकवादका विरुद्ध संगठित हुनुपर्ने आन्दोलित हुनुपर्ने आवश्यकता छ र त्यो आन्दोलनको आधार अब हामीले जब जबको सैद्धान्तिक मार्गदर्शनमा शिक्षा लिन सक्नु पर्दछ भन्ने कुरा म तपाईँहरूको बीच राख्न चाहन्छु।
1: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाईको दम्बमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताउनु भएको छ। सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उहाँको टिप्पणी छ। सुर्खेत पुग्नुभएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सरकारका क्रियाकलापहरू लोकतान्त्रिक नभएको टिप्पणी गर्नुभयो। भन्सारमा 100 रुपियाँसम्मका सामानमा समेत कर लगाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले नागरिकको आधारभूत अधिकारलाई केन्द्रमा राख्दै महत्वपूर्ण अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश द्वे हरिप्रसाद भुइँयाल र टेकप्रसाद ढुङ्गनाको संयुक्त इजलासले जेठ 1 गते दिएको आदेशमा भन्सार कार्यान्वयनका क्रममा सर्वसाधारणमाथि अनावश्यक कडाई नगर्न सरकारलाई निर्देशन दिएको हो। अदालतले विशेष गरी औषधिजन्य सामग्री, अत्यावश्यक वस्तु, सामाजिक संस्कार मा प्रयोग हुने न्यूनतम सामग्री तथा व्यक्तिगत प्रयोजनका सामानमा अवरोध नगर्न स्पष्ट आदेश दिएको हो। आदेशमा नेपालको संविधान धारा 16 अनुसार प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार रहने उल्लेख गरिएको छ। यो वर्ष सुन तथा सुनका गहना आयात करिब 13.5% घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 9 महिनामा यी अवधिमा भने 16,33,300 किलो सुन आयात भएको थियो, जसका लागि 20,59,000 करोड मूल्य अत्यधिक बढ्दा समेत आयात परिमाणमा धेरै कमी आएको छैन। यसले नेपालमा सुन बजार अझै पनि चलायमान रहेको संकेत गर्छ वा अरू कुनै कारण छ? सिआइएनसँग कुरा गर्दै सुनचाती व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भन्नुभयो,
2: अहिले व्यवसायहरू एकदम राशि अवस्थामा छन्। सुन पनि ब्याङ्कबाट आयात भएको छैन, पुरानै आयात भएको सुन तपाईँको स्टकमा थियो, त्यो सुन चाहिँ उठ्यो अहिले चाहिँ लगभग होइन, अनि नयाँ ब्याङ्क एउटा मात्रै ब्याङ्क मगाएको छौँ। बजारमा पुरानो सुनहरू धेरै फिर्ता आएको छ, त्यो सुनले चलाएको छ। भाउको कारणले नै व्यापारमा अलिकति कमी चाहिँ आएको छ। गत वर्षको वैशाखमा जेठमा विवाहको सिजनमा धेरै राम्रो व्यापार हुन्थ्यो, अहिले धेरै कमी छ। सम्भावना न्यून छ कि घट्छ, तर अहिलेको अवस्थामा घट्ने सङ्केत छैन। अनि त्यसपछि यिनीहरूले सुनै नकिन भनेर जनतालाई आह्वान गरेका छन्। उनीहरूको अर्थतन्त्र जस्तै भयो भन्ने बुझिन्छ, विभिन्न देशको त्यस्तै छन्, अनि केही देशहरूले सुनलाई एकदमै होल्ड गरेका छन्।
1: कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएको छ। करिब 4 दिनको अभियान अन्तर्गत वडा नम्बर 11 स्थित क्रिकेट मैदान आसपासका संरचना हटाइएको हो। नगर प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार अधिकांश बसोबासीले आफ्ना झ्याल ढोका लगायतका सामग्री आफै उठाएर लगेका थिए भने बाँकी रहेका घर टहरा नगरपालिकाले डोजर भएको 1 महिनामा करिब 8 लाख व्यापारिक प्रतिष्ठानको गणना सकिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार वैशाखले नै आगामी विकास रणनीति निर्धारण गर्ने भएकाले सही र पूर्ण विवरण उपलब्ध गराउन सिआइएनसँग कुरा गर्दै कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले सबैलाई आग्रह गर्नुभयो,
3: सबै व्यापार व्यवसाय सबैजनाहरूले चाहिँ स्वतस्फूर्त रूपमा आउँछ, किनभने यसमा हामी तथ्याङ्क गोपनीयता कायम गर्छौँ, कुनै पनि सूचना कसैलाई पनि दिँदैनौँ होइन, अनि यसमा कर प्रयोजनको लागि कुनै अदालतमा झन्झटिलो कामको लागि र कसैलाई पनि नदिने भएको कारणले गर्दा नितान्त तथ्याङ्क प्रयोजन मात्रै देशको आर्थिक मापनको लागि मात्रै प्रयोग गरिने भएको कारणले गर्दा सबै व्यापार व्यवसाय उद्योगी सङ्घ संस्था एनजिओ आइएनजिओ यी सबैजनासँग चाहिँ हामी हार्दिक अपिल गर्न चाहन्छौँ कि यसमा सबैजना सहभागी भइदिनुहोस्, स्वतस्फूर्तमा तथ्याङ्कहरू उपलब्ध गराइदिनुहोस्, र कोही घोडाहरू पुगेको छैन भने पनि हामीलाई जानकारी पठाइदिनुहुन लागि अनुरोध पनि गर्न चाहन्छु।
1: चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। इच्छा कामना गाउँपालिका एक कुल वाङ्गका 2 बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको हो। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। सरकारले आज नोभा ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य ठहर गर्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। यसअघि अस्ति मात्रै यसोदा ब्रान्डको करेन्ट र लाली चाउचाउ कम गुणस्तरको भएको भन्दै

0: बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। साझा खबरमा अब विदेशको खबर। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। इटुरी प्रान्तमा करिब 246 जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म 80 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। र खेल खबरमा चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल 4 महिनासम्म चल्नेछ।
1: सर्लाहीमा मौरी पालनबाट किसान पलायन हुँदै
2: किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा। यो बजार पनि त्यस्तै छ है। शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
1: मौरी पालन पेसा नै सङ्कटमा पर्ने डर। रिपोर्टसँगै सम्वाद श्रृङ्खला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
5: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईं।
6: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
5: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण सर्लाहीमा मौरी पालन व्यवसाय सङ्कटमा पर्न थालेको छ। सर्लाहीमा 2 दशक अघिसम्म 300 हारारीमा रहेका मौरी पालक किसानहरू बिस्तारै अन्य पेसामा लाग्न थालेका छन्।
8: मलाई गुलियो साथी मनपर्ने अनि गाउँघरमा काठे मुढामा मह काट्दाखेरि थोरै थोरै मह देखियो हुनाले अब यो मौरी पाल्दा चाहिँ मह चाहिँ धेरै देखियो भनेपछि ओहो यत्रो धेरै मह आउने रहेछ, यसबाट त आय आर्जन त हुने रहेछ भन्ने हिसाब त्यसमा लाग्यो।
9: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 घरबाट व्यवसाय सुरु गर्नु भएको उहाँले एक समय 60-70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनु भएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
8: पहिला जति हुन्थ्यो मौरी उत्पादन, मौरीबाट उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएछ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी माझमा मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर। अब त्यो हुँदा हुँदै नयाँ छोडेर अरू पेसा गऱ्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन, कसरी पुग्दैन, यो अस्ति भर्खर आएको नयाँ फुर्ती लाग्यो भनेर त्यस्तो हेल्ने हेर्न हेपाई प्रवृत्ति पनि हुन्छ।
9: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
8: मौरीले तोरी खाइदियो, तोरीको फुलको रस चुसेर हाम्रो तोरी नाश भयो, चिम्रो दाना भयो भने कोही तेल कम आयो भन्छ, कसैले विषादी पनि हालिदियो। अब यहाँ चाहिँ कसरी हुन्छ यो मौरी, केही बिचौलियाहरू भनौँ न मौरी चराउने थोरै मौरी राख्ने छन् त्यो एरियामा, अन्त अन्यत्रबाट मह आयात मह पनि अब चाहिँ मह हो होइन, अब त्यो किनेर खानेलाई किसानहरूलाई थाहा छैन, खाँदा गुलियो भयो भइहाल्यो उनीहरूलाई।
9: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन्, जसको सिधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका 1 नवलपुरका मौरी पालक रवि भण्डारी।
10: चरिचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौ, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तह कारणले हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन। अहिले चितवन, परासी, त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौँ, लुम्बिनी, सर्लाही, रौतहट, यिनै नै हाम्रो चरण।
9: ईश्वरपुर नगरपालिका चार सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा 2 गोला मौरीबाट सुरु गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ, तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
2: सागरनाथ वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुदिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ, तर मसला

0: नेपालमा मौरी पालनको सम्भावना पहिले नै देखिएको थियो। 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरण समस्या रहेको स्वीकार गर्नुहुन्छ।
1: मौरीमा यति विवाद छ तपाईँको, त्यहाँ एकजनाले त्यही भन्ने कार्यक्रम मौरीमै आउन सकिरहेको, त्यसै एकजनाले आउँदा निवेदन हाल्छ, पो साल मैले त्यसै देखेँ, अर्कोजना आएर के भन्छ मैले अनुदान नपाउँ भनेर निवेदन दिन्छ।
0: अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ। तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसा पलायन भइसकेका छन्। जनार्जन खत्री, CIN रेडियो एकता, सर्लाही।
2: साझा खबरमा अब हेलो CIN सन्तोषी रावलबाट।
3: शैलेन्द्र गिरी सिद्धिचरण नगरपालिका बाह्र। यो बाँदरले हाम्रो अहिले नै यो बिरुवामै मकै छपाएर केही छैन, यसो कसरी चाहिँ यो खेती पूर्ति पाइन्छ पाइँदैन, नपाए हामीले के खानु, जम्मै खाइसक्यो मकै बाली जति, एउटा के जम्मै बारेर अब त घर घरमा पस्न लाग्यो। हजुर, यसको खेती पूर्ति पाउनको लागि जिल्ला प्रशासन कार्यालयमा दिनु कि पुलिसको सिफारिस सहित जाने हो कि फेरि पुलिस ल्याएर यहाँ खेतबारीमा देखाएर अनि रिपोर्ट लेखाएर लगेर निवेदन गर्नु हो कि केही थाहा भएन।
4: तपाईँको प्रश्नको जवाब दिँदै हुनुहुन्छ ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाका शाखा अधिकृत फरिन्द्र कटुवाल।
5: जिल्ला वन कार्यालयले अथवा वन डिभिजन कार्यालय छ, त्यो कार्यालयले चाहिँ यो जङ्गली जनावरबाट भएको क्षति यकिन भएपछि त्यो क्षतिका आधारमा केही क्षतिपूर्ति दिने व्यवस्था पनि डिभिजन वन कार्यालयसँग छ, र त्यो डिभिजन वन कार्यालयसँग सिद्धिचरण नगरपालिकाले पनि समन्वय गरेर उहाँको क्षतिपूर्तिका लागि उपलब्ध गराउने व्यवस्था गर्थ्यो। र उहाँले नगरपालिकामा आएर सम्बन्धित वडामा वडा कार्यालयमा नि उहाँले गुनासो राख्न सक्नुहुन्छ, र सिद्धिचरण नगरपालिकाको कार्यालयमै आएर उहाँले गुनासो राखिदिनु भयो भनेदेखि हामीले उहाँलाई सहजीकरण गर्थ्यौँ खेतीपूर्तिका लागि के गर्ने भनेर। CIN मार्फत चाहिँ उहाँले यो जानकारी पाउनुभयो र नगरपालिकामा आउनुभयो भने उहाँलाई क्षतिपूर्ति कसरी पाउने, कहाँ उजुरी गर्ने र कागजात के प्रमाण राखेर पेश गर्नुपर्छ भन्ने कुरा हामी उहाँलाई सहजीकरण सम्बन्धी गर्छौँ।
6: नमस्कार, म भरिलाल खड्का, रुकुम पूर्व सिस्ने गाउँपालिका 2। म एक्सकाभेटर चालक हो, अपरेटर, अनि मैले जनकपुरबाट लाइसेन्स बनाएको छु, 5 वर्ष पुग्यो। मैले रिन्यु गर्न सम्बन्धित बनाएकै ठाउँ जनकपुर जान पर्छ कि अन्य ठाउँबाट हुन्छ, यसको चाहिँ जानकारीको लागि।
4: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ यातायात व्यवस्था विभागका सहायक सूचना अधिकारी भानुभक्त जोशी। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो IVR नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकालाई परेको प्रभाव।
7: म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गयो भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो।
2: अधिकार कर्मीसँगको कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। CIN साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
11: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 300 खण्डमा छौँ। विद्यालयको नयाँ शैक्षिक सत्र सुरु भएको 15 दिन बढी भइसकेको छ, तर कतिपय स्थानमा सुकुम्बासी बस्तीका बालबालिकाले विद्यालय जान नपाएको गुनासो पनि सुनिएका छन्। विद्यालयको पहुँचभन्दा टाढा रहेका सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षाको अधिकार कसरी सुनिश्चित गर्ने? बाल अधिकार कर्मी तिलोत्तम पौडेलसँग विशेष कुराकानी आजको हाम्रो पालोमा।
7: जो मान्छेहरू त्यहाँबाट स्थानान्तरण, अहिले सरकारको भाषामा भन्दाखेरि स्थानान्तरण गर्ने भनिएको छ, स्थानान्तरण गर्नको पूर्व तयारीलाई ध्यानमा राखेर मात्र गरिनु पर्दथ्यो, त्यो हुन नसकेको परिणाम बालबालिकाले भोग्नु पर्यो, र त्यो उपत्यकामा मात्र होइन उपत्यका बाहिर पनि भयो, र त्यो सुकुम्बासीका बस्तीहरूमा डोजर लगाइराख्दा ती बालबालिकाहरूलाई जुन किसिमको हातहतियारसहित गएका प्रहरी प्रशासनको अगाडि बालबालिकाहरूलाई आफू बसिरहेको घर, त्यो बालबालिकालाई थाहा नहुन सक्छ बुवा यो सुकुम्बासीका हिसाबले बसिरहेको कुरा बाबु आमाले कसरी राखिरहेको छ, खास सुकुम्बासी हो कि होइन भन्ने पनि बालबालिकाले थाहा नहुन सक्छ। तर बाल मनोविज्ञानमा म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गयो भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो। सँगसँगै विद्यालय बालबालिकाका घरहरू मात्रै होइनन्, अब अधिकांश देशभरि भएका, अब अहिले त उपत्यकाको केही ठाउँको मात्र, देशभरि भएका अधिकांश चाहिँ जहाँ जहाँ विद्यालयहरू भनेका सबै विद्यालयका पूर्जा छन् जस्तो मलाई लाग्दैन। सबै मठ मन्दिरहरू हाम्रा सांस्कृतिक सम्पदाहरूको सबैको पूर्जा छन् जस्तो लाग्दैन, हाम्रा बाटाका पनि सबै नक्साहरू काटिएका छन् जस्तो लाग्दैन, तर त्यो विद्यालय समेत भत्काइयो र त्यहाँ पढ्ने बालबालिकाहरूलाई राज्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ, मन्त्रीज्यूले, सरकारका प्रधानमन्त्रीज्यूले हामीले व्यवस्थापन गर्छौँ भन्नुभएको छ, उहाँहरूको भनाइमा को निम्ति हामी धन्यवाद दिन चाहन्छौँ। तर त्यो गर्दै गर्दा पहिलो कुरो त वैकल्पिक कुरा तयारी भएर मात्र गर्नु पर्यो, दोस्रो कुरो चाहिँ त्यसो भनिए तापनि तिनीहरूबाट बालबालिकाहरूलाई परिवारलाई कहाँ लगियो भन्ने चाहिँ ठाउँहरू चेन्ज गरिएको छ, त्यो गर्भवती तथा सुत्केरी महिलाहरूले अप्ठ्यारो परेको, बालबालिकाले राम्रोसँग बस्न खाना नपाएको, चाहिँ खानाहरू पर्याप्त नभएको, कतिपय चाहिँ दीर्घ रोगीहरू हुनुहुन्छ भने त उहाँहरूले राति खानुपर्ने होला, अनि बालबालिकालाई पनि राति उठेर खुवाउनु पर्ने कुरा होला, तत्कालीन रूपमा त्यो बिहान दिउँसो क्यालेन्डर बनाएर खाना खुवाउनु भएको छ, तर त्यो खानाले त्यो पर्याप्त हो कि होइन पहिलो कुरो, दोस्रो कुरो मानव अधिकारको दृष्टिकोणले पनि बाल अधिकारको दृष्टिकोणले पनि त्यो विधि पद्धति अप्नाएर अलिकति व्यवस्थित गरेर सम्बन्धित पक्षसँग राम्रोसँग छलफल गरेर गरेको भए त्यही कुरा चाहिँ यो सरकारले एकदम नयाँ राम्रो काम गर्यो, विगतकालले गर्न नसकेको व्यवस्थित अव्यवस्थितलाई व्यवस्थित बनाउन सुकुम्बासी र भूमिहीनलाई जग्गा दियो भने त्यही कुरो राम्रो हुन्थ्यो, यसले चाहिँ सबभन्दा पहिला त नकारात्मक छाप पनि पर्यो भन्ने मलाई।
2: हजुर, अहिले बालबालिका चाहिँ जो होल्डिङ सेन्टरमा बसिरहनु भएको छ उहाँहरूको शिक्षाको अवस्था चाहिँ कस्तो छ?
7: केही विद्यालय केही यो होल्डिङ सेन्टरहरूको कुरा गर्दाखेरि त्यहाँ होल्डिङ सेन्टरमा सबै नागरिक सङ्घ संस्थाहरू त्यहाँ गएर राम्रोसँग हेर्न घुम्न पाइरहेको स्थिति छैन, राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो हिसाबले अनुगमन गरेका छ, र हामीले सामाजिक सङ्घ के अरे सञ्जालहरूमा पर्याप्त सूचना र केही त्यहाँ गएका अभियन्ताहरूसँग बुझ्दा हामीले चाहिँ के पाएछौँ भने चाहिँ जे व्यवस्था भएको छ त्यो पर्याप्त छैन, त्यहाँ जहाँ बसिरहेको छ गर्मीको पनि मौसम छ, अब त्यहाँ धेरै मान्छे एकै ठाउँमा राख्दाखेरि चाहिँ रोग व्याधिहरू बढ्न सक्छ, झाडा पखालाहरू फैलन सक्छ भोलि, र अर्को चाहिँ त्यहाँ के छ भने सबै परिवारका सदस्य एकै ठाउँमा बस्नुपर्ने स्थिति बाध्यता छ, त्यो बस्दाखेरि चाहिँ हिंसाका दुर्व्यवहारका कुराहरू छन्, हिंसा त जोबाट पनि हुन सक्छ नि त बालबालिकालाई, अनि यही बेलामा चाहिँ बालबालिकाहरू त्यहाँ त्योबाट निस्केर भोलि हामी सडक बालबालिका मुक्त भनिरहेको छौँ, ती बालबालिकाहरू सडकमा आउन सक्छन्, बाहिर निस्किसकेपछि कम उमेरमै विवाह हुनसक्छ, यसले बाल विवाहसँग जोडिएको छ, अर्को चाहिँ के छ भने त्यहाँ चाहिँ एउटा परिवारबाट त्यो ग्रुपमा बाट त्यहाँबाट बाहिर निस्कँदाखेरि अरू जोखिममा पर्न सक्ने कुराहरू छ, र उनीहरूको विद्यालय चाहिँ सबै बालबालिकाहरूलाई विभिन्न निजी विद्यालयहरूले पनि हामीले सहयोग गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ, महानगरपालिका काठमाडौँ महानगरपालिकाले पनि आफ्नो तर्फबाट पहल कदमी गरिरहेको छ, तर त्यो पहल कदमी पर्याप्त छैन, सबै बालबालिकाहरू चाहिँ आफ्ना कपडाहरू आफ्ना किताबहरू राम्रोसँग चाहिँ सार्न सकेको स्थिति थिएन, अनि कतिपय सार्दाखेरि पनि पानी परिरहेको थियो, त्यो भिजेको स्थिति थियो, त्यसले गर्दाखेरि अब सन्तोषजनक छैन, त्यसमा धेरै काम गर्नुपर्छ, सुधार्नुपर्छ, सरकारले बालमैत्री स्थानीय शासन पोषण मैत्री स्थानीय शासन, युवा मैत्री स्थानीय शासन, लैङ्गिक मैत्री स्थानीय शासन, बाल विवाह मुक्त समाज, यो बाल श्रम मुक्त समाज, सडक बालबालिका मुक्त समाज को विषयमा त अलिक धेरै लगानी गर्नु पर्यो। अनि हाम्रो संवैधानिक व्यवस्था भएको चाहिँ निशुल्क र अनिवार्य शिक्षा भनिरहेछौँ, तर पर्याप्त शिक्षकहरू हुनुहुन्न। त्यो भएका शिक्षकहरूमा पनि सबै किसिमको तालिमहरू समय सापेक्ष चाहिँ सरकारले उपलब्ध गर्न सके स्थिति छैन।
11: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: संघीय संसदका विपक्षी दलहरूले सरकारले गर्न खोजेको कुनै पनि कामको समर्थन नगर्ने बताएका छन्। कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका 751 घरटहरा हटाएको छ। राष्ट्रिय आर्थिक गणना सुरु भएको एक महिनामा करिब 8,00,000 व्यापारिक प्रतिष्ठानको गणना सकिएको छ। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कङ्गोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। र चौथो संस्करणको नेपाल सुपर लिग फुटबल आउँदो भदौ 20 गतेदेखि सुरु हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
12: जिल्लाकै एकमात्र क वर्गको विद्यालय गैडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 विज्ञान तथा व्यवस्थापन विषयमा कक्षा 11 भर्ना हुन चाहने विद्यार्थीहरूको प्लेसमेन्ट टेस्ट सम्बन्धी सूचना।
13: प्लेसमेन्ट टेस्ट हुने मिति 2083 जेठ 4 गते सोमबार। समय दिनको ठिक सभा 12 बजेदेखि।
12: पुनश्च
13: प्लेसमेन्ट टेस्टमा भाग लिन विद्यार्थीहरूले अनिवार्य रूपमा आवेदन फारम भर्नुपर्नेछ।
12: आवेदन फारम विद्यालयको रिसेप्सन कक्षबाट धमाधम वितरण भइरहेको छ।
13: प्लेसमेन्ट टेस्टको दिनको बस रुट विद्यालयको फेसबुक पेज मार्फत प्रकाशित गरिनेछ।
12: थप जानकारीको लागि सम्पर्क 98550-63861, 98550-54876, 98550-53350, 98602-5161।
14: गैंडाकुट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकुट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकुट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
15: अहिले रातिको 8 बज्यो।
16: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा सोसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दगाट सुस्ता पूर्व फोन 0785022552 मोबाइल 9855 63597

0: रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला कान्तसेन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
3: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली।

0: लौ न सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
1: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
0: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँसी वृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनि किन उठ्या?
1: म त सबै गाउँलेलाई
2: प्रमाण पत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सरजमिन गरी बस्नु पर्ने भएमा साक्षी बस्ने
3: भुक्तानी प्राप्त गर्नुहोस् नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
4: तिलको जर्किन बोक्दै कता हो दिदी?
2: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरी। प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580 26445 र 98480 27400।

0: Zoya FM, Eksen ilk Kasım Lafta.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ, सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन।

0: सबैले खाएको आमा धारा पानी कि सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ, तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने, तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो, तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गए, अनि मलाई त यसरी खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेद भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिएको भयो। साना सत्य ठुला भ्रम भन्ने कुरा, उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: FM 101.9 छ।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
3: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
5: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204337।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
7: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
9: बढ्दो गर्मीसँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन्। वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो, तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौँ। आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौँ।
10: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नौ।

0: वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको

0: सम्बन्धित वडामा बुझाऊ।
1: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जिल्लाकै एकमात्र क वर्गको विद्यालय गैडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक प्लेसमेन्ट टेस्टमा भाग लिन विद्यार्थीहरूले अनिवार्य रूपमा आवेदन फारम भर्नुपर्नेछ। 876-9550-54-350 9860-5261।
1: नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर सङ्कलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व
2: कागजात सहित 2083 असार 1 गते सम्म भर्ना गर्नु हुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ने 78-50-22-52 मोबाइल 98-550-63-597।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98-612-20-437।
4: अहिले रातिको 9 बज्यो।
5: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम। विजय एफएम समुदायको आवाज।

0: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
1: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
2: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी।
3: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
4: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने।

0: कभरहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
1: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834

0: FM 101.9
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवनशैली फेरि प्रकृतितर्फ फर्कँदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
2: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
3: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
3: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि सकिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 5954।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएछ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर

0: वॉलेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वॉलेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
4: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो 17 घन्टाको प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 को ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस्त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। रात्रिको 10 बजेसम्म यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ। अब यसपछि भने तपाईँ सुन्न सक्नुहुनेछ भगवत आराधना सहितको धार्मिक कार्यक्रम आराधना।

ओम श्री परमात्मने नमः। श्री मौलकालिका देवी नमः। विदिदाम समप्रभम ऋग्वेदे स्कन्दस्थितम इच्छणम कन्याभिः करवालखेट विलस दस्तावीर सेवितान हस्ते चक्रगदा शिखेट विशिखा चापम गुणम तर्जनीम बिभ्राणा मनलातिकाम शशिधराम दुर्गम त्रिनेत्राम भजे। देवी भगवती मौलकालिका का चरणमा हार्दिक नमन। तपाईको अन्तरदिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजेएफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि प्रविधि संयोजन मित्र राजेन्द्रका साथमा आजको यो सुखद वर्षाईमा तपाईँ हामी यति यात्रा गरिरहेका छौँ। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनु भएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल ज्येष्ठ 4 गते सोमबार, तदनुसार मे 18 तारिक सन् 2026, अहिले अधिक ज्येष्ठ शुक्ल पक्ष अर्थात् मलमास पक्षको द्वितीय तिथि, द्वितीयको घडीपला रहेको छ 40 घडी 3 पला, जसको अवधि हुनेछ रात्रिको 9 बजेर 17 मिनटसम्मको। यसै गरी रोहिणी नक्षत्र रहेको छ 23 घडी 24 पला, यसको अवधि भने अपराह्नको 2 बजेर 37 मिनटसम्मको हुनेछ। साथै शुक्रमा योग छ, करणमा बालवकरण छ, यसै गरी कौलवकरण रहेको छ, आनन्दादि योगमा प्रवर्धमान योग छ। वृष राशिमा चन्द्रमाको अवस्थिति रात्रिको 1 बजेर 47 मिनटसम्म रहेको छ। दिनमान 33 घडी 47 पलाको रहेको छ। सूर्योदय बिहान 5 बजेर 16 मिनटमा हुँदैछ भने सूर्यास्त साँझ 6 बजेर 46 मिनटमा हुनेछ। आजको यस पावन दिनमा सर्वप्रथम हामी शक्तिमयी माता भगवती देवी गौरी तथा भगवान श्री गणेशको स्मरण गर्दै कार्यक्रमलाई अगाडि बढाउँदछौँ। ओम गणेशाम्बिका भ्यो नमः। भगवान श्री गणेश तथा अम्बिका भगवतीलाई नमन गर्दै आउनुहोस् भक्त साधक, शक्तिको उपासनाबाट दिनको प्रारम्भ गरौँ। शक्ति सर्वप्रथम वन्दनीय हुनुहुन्छ, पूजनीय एवं उपासनीय हुनुहुन्छ। शक्तिको उपासनाबाट नै हामीलाई आध्यात्मिक शक्ति तथा शारीरिक मानसिक शक्ति सबै किसिमका शक्ति प्राप्त हुन्छन्, सिद्धि प्राप्ति हुन्छ। तसर्थ सिद्धिको उपासना, शक्तिको उपासना जीवनका हरेक पलमा अपरिहार्य हुन्छ। यसै अर्थले हाम्रो दिन शुभमय बनोस् भनेर हामी शक्तिमयी माता भगवती देवीको उपासनाको सन्दर्भसँग जोडिँदैछौँ। आफ्नै स्थानीय शक्तिमती भगवती देवी मौलकालिका, जसको उपासनाबाट कयौँ भक्तहरूको उद्धार प्राप्ति भएको छ। धर्म अर्थ काम मोक्ष सबै किसिमका शक्ति एवं पुरुषार्थलाई प्रदान गर्नुहुने भगवतीको उपासना गरेर आफूलाई विभिन्न अवस्थाबाट सफलतातर्फ अगाडि बढाउन कयौँ भक्तहरू उद्यत रहनु भएको छ र उक्त सफलता प्राप्त पनि गर्नुभएको छ। अब पालो तपाईँको, भगवती मौलकालिका देवीको उपासना गरी जीवनमा श्रेय प्राप्त गर्नुहोस्, कल्याण प्राप्ति गर्नुहोस्। मन कर्म वचनद्वारा पवित्र भाव लिएर उपासना गरिनुभएकी देवी भगवती भक्तजनलाई इच्छित आशीर्वाद प्रदान गर्नुहुन्छ। अतः देवी भगवतीको उपासना गरी जीवनमा श्रेय प्राप्त गर्नुहोस्, यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै र देवी भगवतीको चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा भने हामी सुन्दैछौँ भगवान श्री शिवको योगजन।

सुन्दै हुनुहुन्थ्यो भगवान श्री शिवको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्त साधक। हिजोबाट नै पुरुषोत्तम मास अर्थात् अधिक मास प्रारम्भ भइसकेको छ। बाह्र महिनाभरिको सूर्यको भ्रमण तथा विभिन्न राशि र नक्षत्रहरूको परिवर्तनका सँगसँगै थोरै थोरै समय अवधि जुन शेष रूपमा निस्केको हुन्छ, त्यही शेष अवधि करिब करिब 3 वर्षको आसपासमा करिब 1 महिनाको हुन पुग्दछ र यो 13 महिनाको रूपमा देखिन्छ। यद्यपि सौरमानबाट हामी हरेक वर्ष 12 महिनाकै प्रचलित अवस्था अनुसार समय मापन गरिरहेका छौँ भने चन्द्रमानका आधारमा विभिन्न पक्षहरूका आधारमा हेर्दा शुक्ल पक्ष र कृष्ण पक्ष बढी हुन आउँछ। यही अवस्था नै मलमासको अवस्था अर्थात् अधिक मासको अवस्था हो। यहाँलाई जानकारी नै छ यो पृथक किसिमको अवस्थामा धार्मिक दृष्टिकोणबाट हेर्दा विशेष भगवत पूजन र उपासनीय पक्षका रूपमा लिइन्छ। अधिक मासका दुईटा पक्षहरू शुक्ल पक्ष र कृष्ण पक्ष। यस समयमा भगवान श्री पुरुषोत्तम श्री कृष्ण राधा दामोदरको पूजन उपासना अत्यन्तै महत्त्वपूर्ण मानिएको छ। यस अर्थले कि हरेक महिनाका भगवान विष्णु पृथक पृथक रूपमा मास देवताका रूपमा हुनुहुन्छ। हरेक महिनाका सूर्य देवता हुनुहुन्छ। हरेक महिनाका चन्द्रमानका आधारमा विभिन्न पूर्णिमाहरू छन्। तर यो मलमास अर्थात् अधिक मासमा यो कुनै पनि अवस्था नरहने न कुनै मास देवता अर्थात् महिनाका देवताको आधिपत्य र स्वामित्व यो अवधिमा रहन्छ, न त सूर्यकै पृथक नामबाट यो महिनाको स्वामित्व रहन्छ। यस अर्थले सबैबाट उपेक्षित भएको मलका रूपमा रहेको महिना भएको हुनाले मलमास भनेर उपेक्षा गरिएपछि भगवान श्री कृष्ण पुरुषोत्तमले म नै यो समयको अधिष्ठात्री देवता बन्नेछु, म नै यो पुरुषोत्तम महिना अर्थात् अधिक मासको स्वामित्व प्रदान गरेर यो समयको म संरक्षण गर्नेछु भन्ने किसिमको आशीर्वाद प्रदान गर्नुभएको हुनाले यो महिनाभरिकै अवधि भगवान श्री पुरुषोत्तममय हुन्छ। पुरुषेषु उत्तमः देवताहरूमा विशिष्ट उत्तम देव हुनुभएकोले भगवान श्री कृष्णलाई पुरुषोत्तम भनिएको हो। यो अधिक मासका समयमा जति पनि शुभ कर्महरू गरिन्छन् भगवान श्री पुरुषोत्तम प्रसन्न हुनुहोस् भनेर गरिएका हुन्छन्। यसबाट निष्काम कर्म गर्न चाहने, ज्ञान तथा आफ्नो जीवनको प्रायश्चित गरेर पवित्र बन्न चाहने सबैको लागि अति उत्तम महिना मानिन्छ। यस महिनामा अरू कुनै पनि काम्य कर्महरू गरिएको फल प्राप्ति हुँदैन भन्ने उल्लेख पाइन्छ। यति बेला कुनै प्राण प्रतिष्ठा, देवालय निर्माण, शिवालय निर्माण अथवा घरको जग राख्ने, घर पूजन गर्ने, विवाह व्रतबन्ध इत्यादि लगायतका जति पनि शुभ कर्महरू विशिष्ट कर्महरू छन्, सप्ताह महापुराण लगायतका यी कर्महरू कामान्य कर्म छ भने गरिनु हुँदैन। तर यदि निष्काम कर्मका रूपमा गरिन्छ भने जस्तो पुराण श्रवण आदिका कुराहरू, त्यस्तै विभिन्न पाठ पारायण जप अनुष्ठानका कुराहरू, कुनै फलको आशा नराखिकन केवल भगवान श्री पुरुषोत्तममा म आफ्ना कर्महरू समर्पण गर्दछु भन्ने हेतुबाट कर्म गरिन्छन् भने त्यो सबैभन्दा उत्तम हुन पुग्छ। अरू 12 महिनामा गरिएका कर्महरू भन्दा यो 13 पक्षका रूपमा रहेको पुरुषोत्तम मासमा गरिएका कर्महरू अनन्त गुणित फल प्रदायक बन्दछन्। त्यसकारण यति बेलाको समयमा जो संसारका काम्य कर्महरूबाट टाढा हुनुहुन्छ, जसलाई म यो कर्म गरेर यो फल प्राप्ति गरौँ भन्ने आकाङ्क्षा छैन, केवल म कर्म गर्ने अधिकारपूर्ण व्यक्ति हुँ, मेरो कर्तव्य भनेको कर्म गर्नु हो, यसको फलको आशा पनि मलाई छैन, यो सबै परमात्मामा अर्पण होस् भन्ने हेतुबाट कर्म गर्न कुनै रोकावट हुँदैन। यिनै सन्दर्भलाई आज पुरुषोत्तम मासको यो दोस्रो दिवसमा पस्कने प्रयास गरे। कार्यक्रमलाई पूर्वार्धका रूपमा रहेको यो अवस्थालाई विदाई गर्दै अब पनि हामी कार्यक्रमको दोस्रो चरणमा प्रवेश गर्दैछौँ। तपाईँको राशिफल लिएर तपाईँलाई स्वागत गर्दछु कार्यक्रम राशिफलमा। सर्वप्रथम मेष राशि हुने तपाईँका लागि उत्तम कर्म गर्ने छनौटको अवस्था आएको छ। तपाईँलाई धेरै अवस्थाहरू फलदायक बनेर आएका छन्। तिनमा आफूले सबैभन्दा उत्तम कर्मलाई रोजेर अगाडि बढ्नुहोला। वृषराशि हुने तपाईँका लागि उत्तम कर्ममा मन प्रवृत्त हुने, सेवामूलक कार्यमा मन प्रवृत्त हुने र सबैबाट तारिफ प्राप्त गर्ने योग रहेको छ। समय तपाईँका लागि अनुकूल छ।
मिथुन राशि। मिथुन राशि हुने तपाईँको लागि समय अनुकूल र प्रतिकूल दुवै मिश्रित भावबाट देखा परेको छ। कतिपय कुरामा तपाईँ सफलता हासिल गर्न सक्नुहुनेछ भने कतिपय कुरामा सफलता अझै प्रयास गरेर मात्रै प्राप्ति हुने अवस्थामा छ। कर्कट राशि। कर्कट राशि हुने तपाईँको लागि बौद्धिक पक्षको सदुपयोग गर्दै यहाँले चातुर्यपूर्ण तरिकाबाट आफ्ना कामहरू सम्पन्न गर्नुहुनेछ। कार्य सफलता प्राप्तिमा तपाईँले अरूको कुनै हानि नोक्सानी नगरिकन सबैको कल्याणमा प्रवृत्त बन्नु हुनेछ। सिंह राशि। सिंह राशि हुने तपाईँका लागि आफ्ना कुल कुटुम्बमा खुसियालीको क्षण आउने योग रहेको छ। उक्त खुसियालीको सदुपयोग गर्दा यहाँलाई उत्तम नै हुनेछ। कन्या राशि। कन्या राशि हुने तपाईँका लागि आफ्नो विशेष दक्षताका कारण काम सम्पन्न हुनेछन्, तर काममा बाधा पार्नेहरूको संख्या पनि उल्लेख्य मात्रामा रहने देखिन्छ। तुला राशि। तुला राशि हुने तपाईँका लागि आजको दिन स्वास्थ्यमा अनुकूलता अलि न्यून रहने अवस्था देखिएको छ, तसर्थ आफ्नो स्वास्थ्यप्रतिको विशेष ख्याल गर्नु उपयुक्त हुनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुने तपाईँका लागि आफन्तजनको स्नेह सद्भावबाट यहाँले नयाँ कामको थालनी गर्न प्रवृत्त बन्नुहुनेछ। उक्त कार्यमा सफलता पनि मिल्नेछ। धनराशि। धनराशि हुने तपाईँको लागि टाढाको यात्राको योग रहेको छ। उक्त यात्राबाट सफलता प्राप्त हुने सम्भाव्यता पनि उत्तिकै रहेको देखिन्छ। मकर राशि। मकर राशि हुने तपाईँको लागि व्यापार व्यवसाय उन्नत अवस्थामै रहनेछ। सानोतिनो दुःखद खबरले भने मनलाई केही अशान्त बनाउने अवस्था रहे तापनि धैर्यपूर्वक काम गर्नु उपयुक्त हुनेछ। कुम्भ राशि। कुम्भ राशि हुने तपाईँका लागि धातुजन्य वस्तुको कारोबारबाट विशेष लाभ प्राप्ति हुने दिन रहेको छ। उत्तम कर्ममा प्रवृत्त बन्नुहुनेछ। अन्तमा मीन राशि। मीन राशि हुने तपाईँको लागि आय व्यय समान रूपमा देखिने दिन रहेको छ। आमदानी अनुसारको खर्चमा केही नियन्त्रित गर्नु भएमा यहाँका लागि उत्तम बन्नेछ। हस्त। आजको राशिफलका सन्दर्भमा जे जस्ता कुराहरू उल्लेख गरिएका भए तापनि मन, कर्म, वचन, दृढ उत्साह र जाँगरका साथ सबैको कल्याण हुने, आत्मकल्याण हुने काममा अगाडि बढ्नु भएमा सफलता प्राप्ति हुने नै छ। तपाईँको दिन शुभमय बनोस्, सबैको कल्याण होस्। यिनै कामनाका साथ भगवती देवी मौलकालिकाका आशीर्वादद्वारा सबैमा मङ्गल छाओस् भन्ने प्रार्थना गर्दछु। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँ एवं

0: FM 101.9
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ
5: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
9: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 मोबाइल 98612204337
10: जय हनुमान ज्ञान गुण सागर
8: सम्पूर्ण भक्तजनहरूलाई सूचना गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ
9: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ
8: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे स्थान हनुमान मन्दिर गैंडाकोट 9 नवलपुर
11: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
11: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
11: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
13: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
14: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
15: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
13: छाती पेट मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
16: सर्जरी सम्बन्धी सेवा
13: हार जोनी सम्बन्धी सेवा
16: स्त्री तथा प्रसूति रोग सेवा
13: बाल रोग सेवा
16: न्युरो सर्जरी सेवा
13: न्युरो साइकेट्रिक सेवा
16: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब ईसीजी ईईजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
15: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन फोन 056-525-514 र 525-517
17: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
18: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसम
19: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको

0: रहेछ होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यही गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855074503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
4: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
3: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
4: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
3: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 9803-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी, फोन 0785-12-26, वेबसाइट www.maulakalika.org.np।

0: आज विक्रम सम्वत 2083 साल ज्येष्ठ 4 गते सोमबार, ज्येष्ठ शुक्ल द्वितीय 18 मे 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा

0: पार्टीको नेतृत्व खोसिने जोखिम बढेपछि अध्यक्ष ओलीले साउन 6 गते भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गर्नुभएको थियो, जसले गर्दा भण्डारी 2082 मंगसिर 27 देखि पुस 3 सम्म भएको 11 महाधिवेशनमा सहभागी हुन पाउनु भएन। यसपछि उहाँकै समर्थनमा एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलले बनाएर ओलीलाई अध्यक्ष पदमा टक्कर दिए पनि सफल हुन सक्नु भएन। गत वर्ष साउनमा सदस्यता पेन्डिङमा राखेपछि ओली र भण्डारी बीच विवाद बढेको थियो। वैशाख 28 गते गुण्डुमा भण्डारी र ओली बीचको सम्वादपछि एमाले औपचारिक रूपमा प्रमुख अतिथिका रूपमा बल्खुमा बोलाएको हो।
1: सगरमाथामा नयाँ कीर्तिमान गोर्खापत्र खबर लेख्छ, नेपालको पर्वतारोहण इतिहासमा आइतबार 2 ऐतिहासिक कीर्तिमान कायम भएका छन्। एभरेस्ट म्यान उपनामले परिचित कामिरिता शेर्पा र माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्व विख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस अनुभव र समर्पण मार्फत पुनः विश्व सामु नयाँ कीर्तिमान बनाउनु भएको छ। पर्यटन विभागका अनुसार कामिरिताले पुरूषतर्फ 32 पटक र लाक्पाले महिलातर्फ 11 पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको हो। विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो। आज कायम भएका 2 ऐतिहासिक उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर विशिष्ट सम्मानित र गौरवपूर्ण बनाउन सहयोग पुगेको छ। आरोहीको साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतलाई सुरक्षित र साहसिक कार्यमा लाग्न प्रेरित मात्रै गरेको छैन, लैंगिक हिसाबले समेत नेपाली महिला साहसिक र चुनौतीपूर्ण कामका लागि कोही भन्दा कम छैनन् भन्ने सन्देश प्रवाह गर्न बल पुगेको छ। दुवैजना प्रख्यात आरोहीको सफलताले नेपालको पर्वतारोहण इतिहासमा एउटा गौरवपूर्ण अध्याय थपेको बताउँदै उहाँले संख्यात्मक रूपमा पुरूषभन्दा महिला आरोही कम भए पनि आरोहणतर्फ बढ्दै गएको महिलाको उत्साहजनक सहभागिता सक्रियता र आत्मविश्वासले पर्वतीय पर्यटनले नयाँ उचाइ लिएको बताउनुभयो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सगरमाथाको 32 पटक सफल आरोहण गरेका कामिरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत बधाई तथा शुभकामना दिँदै आरोहीहरूको यो सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ बढी विश्वसनीय गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाएको बताउनु भएको छ।
0: अब कम्पनी रजिस्ट्रारबाट प्यान शीर्षकमा आर्थिक अभियानले खबर छापेको छ। लामो समयको प्रयासपछि कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागको प्रणालीबीच डेटा इन्टिग्रेशन भएको छ। यससँगै अब नयाँ कम्पनी दर्ता गर्ने लगानीकर्ताले कम्पनी दर्ता भएकै समयमा स्थायी लेखा नम्बर प्यान समेत प्राप्त गर्ने भएका छन्। यसअघि कम्पनी दर्ता गर्दा प्यान नम्बर रिजर्भ मात्र हुन्थ्यो, त्यसलाई सक्रिय बनाउन व्यवसायीले पुनः आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने बाध्यता थियो। अब भने विद्युतीय प्रणाली मार्फत आपसी रूपमा डेटा आबद्ध गरिएसँगै कम्पनी दर्ता हुनासाथ स्थायी लेखा नम्बर प्यान पनि जारी हुने आन्तरिक राजस्व विभागका निमित्त महानिर्देशक रमेश अरियालले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि प्यान नम्बर रिजर्भ भए पनि दर्ता प्रक्रियाका लागि छुट्टै फारम र समय लाग्ने गर्थ्यो। अब कम्पनी रजिस्ट्रारको कार्यालयमा उपलब्ध विवरणका आधारमा त्यहीबाट सिधै प्यान नम्बर पाइने जनाइएको छ। यसले गर्दा व्यवसायीले प्यानका लागि फेरि राजस्व कार्यालयमा गएर लाइन बस्नुपर्ने वा प्रक्रियामा दोहोर्याउनुपर्ने झन्झट अन्त्य भएको छ।